0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 19 गते मङ्गलबार, सन् 2026 जुन 2 तारिक अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरुद्ध, काङ्ग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
0: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपैयाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने विज्ञको सुझाव।
3: नातिकन अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
0: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: र लङ्का प्रिमियर लिगमा नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लिग स्थगित।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन

0: योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: काया खैरनमा अब खबरको सिलसिला। नागरिकको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एसियाको द्वन्द अर्थात् मध्यपूर्वको द्वन्दका कारण बढेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल जेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जेठ 17 अस्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा सुरुवातमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लिक छोडेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोडेको विषयमा त्यस बेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्यकिरण गुरुङ विगतमा सभामुखले सहको सहजीकरणमा संसदको जस्तो सुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भुल्न नहुने उहाँको भनाइ छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक सञ्चालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भए। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनैतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरुद्ध सदनदेखि सडकसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको काम कारवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। काङ्ग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि काङ्ग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा काङ्ग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिटसहित सरकारको नेतृत्व गरेको छ। रासपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको काङ्ग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न काङ्ग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। यसैबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढी रहेको प्राधिकरणका प्रवक्ता
3: राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रुपियाँ भन्दा बढीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वागलेको भनाइ रहेको छ। 50 युनिट भन्दा बढी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रुपियाँ व्यय भार हुने भएको छ। आर्थिक वर्ष 2083-84 बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेपुगेकोमा अरू 10% प्रोत्साहनसहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झन्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ्दा कति व्ययभार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ्दा वार्षिक 60 अर्ब रुपियाँ व्ययभार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
2: काया कैरनमा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरुद्ध, काङ्ग्रेसमा आङदेव्य नेतृत्वमा छाया सरकार, 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपियाँ व्यवहार थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 को बजेटले श्रम, रोजगार, सिप विकास, उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ। रोजगारमुखी उत्पादन, पारिश्रमिक सहितको इन्टर्नसिप, सामाजिक सुरक्षा विस्तार, सुरक्षित वैदेशिक रोजगारी, विप्रेषणको उत्पादन सेल लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन्, युवालाई स्वदेशमै अवसर दिन्छन् कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ। साथी महेश गेवालीले श्रम, रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बर्डालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ।
4: विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानुभएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ। यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन, यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्।
5: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्,
4: उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला त्यही वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने, के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि शङ्का गर्ने ठाउँ त्यहाँ पनि छ। प्याकेजिङ राम्रो आयो, कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखै त हो नि, अब निकैले नयाँ एनाउन्समेन्ट के दियो त
5: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
4: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ, तर अपर्याप्त हो। यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ। मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन, त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ।
5: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
4: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला, बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन, किनभने यसले क्लियर दिएन।
5: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
4: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ, होइन, विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ, एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
2: श्रम रोजगार तथा प्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ। भू उपग्रह स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिङ्कको हाई स्पिड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिङ्कका लागि नेपालमा रहेका नीतिगत र व्यवहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि सञ्चार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिङ्कले दूरसञ्चार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कले फेरि देखायो चासो विषयमा कान्तिपुरमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
10: छार सूत्र सेवा,
9: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाकी खबर। आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू मानव बेचबिखन, अनलाइन स्क्याम, जबरजस्ती, श्रम तथा मानसिक र शारीरिक शोषणको शिकार बन्ने क्रम बढ्दो छ। पछिल्लो पटक भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल फेरि उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका ती 453 जना नेपालीलाई उद्धार गरेर यही शनिबार नेपाल फर्काइएको हो। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएको थियो। किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याई बन्धक बनाउने घटना यो पहिलो पटक भने होइन। उहाँका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। इरान र उसका सहयोगीहरूले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डिब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास राघची ले सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्तमध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
3: अब खेल खबर। श्रीलङ्कामा हुने लङ्का प्रिमियर लिग एलपिएल 2026 नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐडी र ओपनर कुशर भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। 4 पटकको विजेता जाफना किङ्सले सन्दीप लामिछानेलाई $20,000 अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐडी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत $15,000 अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई $15,000 आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लिग अनुभव हुनेछ।
2: खेलकै अर्को खबरमा, दोस्रो सिजनको यही जेठ 22 गते शुक्रबारदेखि सुरु हुने भनिएको नेपाल कबड्डी लिग एनकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर कबड्ड हलमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाडीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनैतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
3: नेपाल दुध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र सहर बीच पुलको रूपमा रहेर सहरबाट वार्षिक करिब 28 अर्ब रुपियाँ कारोबार भएको छ।
2: पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम सुरु भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्तका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
3: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल SSBले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको स्थानीयको भनाइ छ।
2: कायाकैरनमा अब पालो उखानको।
3: पूर्वतिरको होड, पश्चिमतिरको दौड।
2: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरुद्ध। काङ्ग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
2: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने। कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपियाँ व्यवहार थपिने।
3: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती। सरकारले सरोकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ्नुपर्ने विज्ञको सुझाव।
2: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक। गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
3: र लङ्का प्रिमियर लिगमा नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित। शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लिग स्थगित।
2: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका 2 हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुसी हुँदै दुवै हातले थाप्दैछन्। अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ?

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 19 गते, तदनुसार सन् 2026 जुन 2 तारिक मंगलबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो खुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा 5.40 अर्ब भन्दा धेरै बेरोजु, स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङका स्थानीय तहहरू बजेटको तयारीमा जोड्दै।
1: दाङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा 3 जनाको ज्यान गयो। सल्यानमा थप 2 फरुवा बन्दुक फेला। रुकुम पश्चिममा 10 किलो अफिम सहित 4 जना पक्राउ।
0: र प्युठानमा गन्धर्व समुदायलाई पञ्चेबाधा तालिम सञ्चालन, कर्णालीका छोरी सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विरूद्धमा चौतर्फी विरोध।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा बेरोजु वर्षेनी बढ्दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यतिथि बढ्दै गएको र बेरोजु थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5.40 करोड 60,90,000 बेरोजु देखिएको छ। महालेखाको 56 प्रतिवेदन अनुसार लुम्बिनीमा जम्मा बेरोजु 5,08,000 देखिएको थियो, तर आर्थिक वर्ष 2075-76 94.68 करोड थपिएपछि 57 प्रतिवेदनले कुल 94.73 करोड बेरोजु देखाएको थियो। यो क्रम यतिमै रोकिएन। आर्थिक वर्ष 2076-77 94.74 लाख 85,000 अझै थपियो। महालेखाको 58 प्रतिवेदनमा लुम्बिनी प्रदेशको कुल बेरोजु 1.32 करोड 11,56,000 पुगेको देखियो। त्यसको अर्को वर्षको लेखा परीक्षणमा महालेखाले 59 प्रतिवेदन सार्वजनिक गर्दै 64.22 करोड बेरोजु थपिएको देखायो। कुल बेरोजु बढेर आर्थिक वर्ष 2077-78 आइपुग्दा 1.70 करोड 68 लाख पुग्यो। वर्षेनी बेरोजु थपिने क्रम बढ्दै जाँदा आर्थिक वर्ष 2078-79 लेखा परीक्षणमा महालेखाको 60 प्रतिवेदनले एकै वर्षमा 1.49 करोड 81 लाख बेरोजु थपिएको देखायो। बेरोजु बढ्दै लुम्बिनीको कुल बेरोजु 3.05 करोड 82 लाख पुग्यो। आर्थिक वर्ष 2079-80 लेखा परीक्षणमा पनि महालेखाको 61 प्रतिवेदनले 1.12 करोड 63 लाख 45,000 नयाँ बेरोजु थपिएको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2079-80 लुम्बिनीको कुल बेरोजु 4.02 करोड 9,69,000 रुपियाँ पुगिसकेको छ। यसै गरी आर्थिक वर्ष 2080-81 लेखा परीक्षणमा पनि महालेखाको 62 प्रतिवेदनले 65.82 करोड 86,16,000 रुपियाँ नयाँ बेरोजु थपिएको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2080-81 लुम्बिनीको कुल बेरोजु 4.67 करोड 91,85,000 रुपियाँ पुगिसकेको छ। गत आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा पनि महालेखाको 63 प्रतिवेदनले 72.69,05,000 रुपियाँ नयाँ बेरोजु थपिएको देखायो। आर्थिक वर्ष 2081-82 लुम्बिनीको कुल बेरोजु 5.40 करोड 60,90,000 पुगिसकेको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन मिच्दै जाँदा हरेक वर्ष बेरोजु रकम पनि थपिँदै गएको छ। महालेखा परीक्षकको हरेक वर्षको प्रतिवेदनमा प्रदेश सरकारका मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न समितिहरूले गर्ने खर्चमा आर्थिक व्यथिति बढ्दै जाँदा बेरोजगार थपिँदै गएको उल्लेख गरेको छ। प्रचलित कानून बमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बिना बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औल्याइएको वा ठहर्याएको कारोबारलाई बेरुजुको रूपमा लिइन्छ। बेरुजुलाई असुल उपहार गर्नु पर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण समेत गरेको छ। बेरुजु वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट हानि नोक्सानी अन्य असुल गर्नुपर्ने जारी तीन समूहमा, नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको प्रमाण कागज जात पेश नभएको जिम्मेवारी नसारेको र शोध भर्ना नलिएको गरी चार समूहमा र पेस्कीलाई कर्मचारी मोबिलाइजेसन प्रतिपत्र र संस्थागत पेस्की गरी चार समूहमा वर्गीकरण गरिएको छ। बेरुजुले थिचियो प्रदेश सरकार लुम्बिनीमा 5,40,00,000,000 हिसाब बाहिर सन्तोष खनालले लेखेको खबर आजको नयाँपत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
5: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाले हक हित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको पनि बताउनुभयो। नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण र जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको उच्च सम्मान गरिने उहाँले बताउनु भएको हो। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बजे माग तथा सुझाव पत्र पेश गरेको थियो। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाका लागि 50,000 रूपियाँ दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन्। स्थानीय तहले ओडा तथा शाखाहरूलाई बजेट तथा सिलिङ दिएर बजेटको तयारीमा जुट्न थालेका हुन्। बजेटको सिलिङ घटेकाले भने समस्या भएको घोराय उपमहानगरपालिका 19 का वडा अध्यक्ष ज्ञान बहादुर राईमाझीले बताउनु भएको छ। घोराय उपमहानगरपालिकाले बजेटको तयारीमा जुटेको बताएको छ। घोराय उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले बजेटको तयारी शुरू भएको बताउनुभयो। वडा तथा शाखाहरूलाई बजेटको सिलिङ दिएर योजना बनाउन भनिसकिएको उहाँको भनाइ छ। उहाँका अनुसार वडालाई 50,00,000 को सिलिङ दिएको बताउँदै चालू आर्थिक वर्षमा भन्दा बजेट घटेर आउने बताउनुभयो। यसै गरी तुलसीपुर उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिसकेको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले जानकारी दिनुभयो। उहाँले आगामी वर्षको बजेट चालू आर्थिक वर्ष भन्दा बढ़ी हुने बताउँदै चालू आर्थिक वर्षमा वडालाई 80,00,000 बजेट दिएकोमा आगामी आर्थिक वर्षमा 1 करोड़को बजेट सिलिङ दिएको बताउनु भएको छ। संघीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने स्थानीय पालिकाले बजेटको तयारीमा जुट्न थालेका छन्।
5: सल्यानमा प्रहरीले हिजो थप 2 वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 डाँडा सल्ले स्थित शान्ति सुरक्षा सामुदायिक वनमा 2 वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरीले सल्यानका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले 2 वटा अवैध भरुवा बन्दुक फेला पारेको हो। यसअघि प्रहरीले बनगाठ खुबमेरी नगरपालिका 12 निगाल चुला स्थित बस्ती युरा सामुदायिक वनबाट पनि 3 वटा भरुवा बन्दुक बरामद गरिएको थियो। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै गरी बागसोर नगरपालिका 2 थारमारे बजारबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित 1 जनालाई पक्राउ गरेको छ। इलाका प्रकारले थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा बागसोर नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरेको हो। दाङबाट सल्यानतर्फ जाँदै गरेको सवारी साधनमा चेक जाँच गर्ने क्रममा 440 मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: यसैबीच रूकुम पश्चिममा 10 किलो बढ़ी लागू औषध अफिम सहित 4 जना पक्राउ परेका छन्। गत शनिबार बेलुका जिल्लाको 8 बिस्कुट नगरपालिका 14 छेपारे स्थित भेरी करिडोरबाट अवैध अफिम सहित चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको कालीमाटीबाट नेपालगंज तर्फ जाँदै गरेको लु 2 ख 5195 नम्बरको यात्रुवाहक गाड़ी चेक जाँच गर्ने क्रममा अफिम फेला परेको हो। प्रहरीले 10 किलो 160 ग्राम अवैध अफिम बरामद गरेको र पक्राउ पर्नेहरूमा जाजरकोटको नलगाड नगरपालिका 3 कैनका 28 वर्षीय खड्गपुन, सोही गाउँपालिकाकी सोही गाउँकी 30 वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका 2 का 36 वर्षीय गाड़ी चालक रामबहादुर सार्की र सोही स्थानका 18 वर्षीय सूरज बिको रहेको प्रहरीले बताएको छ।
5: आजको परिवेशमा अब कुराकानीको पालो। दाङ सहित देशैभर हिजो सामुदायिक वन उपभोक्ता महासंघ नेपालको 31 औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा दाङको तुलसीपुर 4 घोरानेटीमा पनि आयोजित कार्यक्रममा सामुदायिक वन संरक्षण, स्थानीय समुदायको अधिकार, जनसहभागिता र वनको दिगो व्यवस्थापनका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सामुदायिक वनले वातावरण संरक्षण, जैविक विविधता प्रवर्धन र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। यसै सन्दर्भमा हामीले सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव सुभाकर सापकोटालाई सामुदायिक वन उपभोक्ता महासंघको स्थापना, उद्देश्य र अहिलेसम्मका उपलब्धि बारे सोधेका छौं।
6: विशिष्ट सामुदायिक वन उपभोक्ता समूहहरू गठन हुने प्रक्रियामा 2043 वन विकास योजना भनौँ, 46 वन विकास योजनाले जुन एउटा मार्ग निर्देशन गरेपछि 2049 वन ऐनले दिएको अधिकार अन्तर्गत सामुदायिक वन यसरी वर्षा वन सुरु भइसकेपछि धनकुटामा रहेका केही सामुदायिक वनहरूको छलफलबाट हामी एक्लै लागेर हुँदैन, आफ्नो उद्देश्य लक्ष्य प्राप्त गर्न सकिँदैन, तसर्थ सङ्गठित हुनुपर्छ भन्ने खालको छलफल बसेर अगाडि बढ्यो। त्यसपछि 2052 सालमा आइपुग्दाखेरि राष्ट्रिय भेलाबाट सामुदायिक वन उपभोक्ता महासंघ समूहको हकको पक्षमा काम गर्ने गरी भनेर राष्ट्रिय स्तरको एउटा संस्थाको रूपमा घोषणा गरियो। जुन संस्थालाई 2052 साल जेष्ठ 18 गते चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएर अहिलेसम्म देशव्यापी रूपमा काम गर्दै आएको छ। आज 21 वर्ष पुग्दै गर्दाखेरि यो संस्थामा 2600 भन्दा बढी सामुदायिक वन समूहहरू आबद्ध भएर देशका 77 जिल्लामा 7 प्रदेशमा स्थानीय सरकार अन्तर्गत स्थानीय महासंघको रूपमा चाहिँ संगठित भएर चाहिँ सञ्जाल अगाडि बढिरहेको छ।
5: सामुदायिक वन उपभोक्ता महासंघ जुन उद्देश्यले स्थापना गरिएको थियो त्यो अनुसारको उपलब्धि हासिल भएको छ कि छैन? अहिलेसम्म सामुदायिक वन महासंघले के कस्ता उपलब्धि हासिल गरेको छ?
6: विभिन्न कुराहरू, एउटा चाहिँ सामुदायिक वन उपभोक्ता महासंघको माध्यमबाट सामुदायिक वनलाई 88% गर्ने कामहरू भएको छ, त्यो रूपमा अगाडि बढेको छ। हामी अध्ययनको सिलसिलामा बाहिर जाने गर्छ विभिन्न विषयमा, तर विदेशी राज्य सामुदायिक वन अध्ययनको लागि नेपालमा आउने एउटा वातावरण बनेको छ। दोस्रो भनेको चाहिँ सामुदायिक वन समूह भित्रका चाहिँ विपन्न दलित गरिब जनजातिहरूलाई समूहको माध्यमबाट माथि ल्याउनको लागि सामुदायिक वन समूहले खेल्ने भूमिकामा सामुदायिक वन महासंघले चाहिँ सहजीकरण गर्ने अहिलेसम्म आइरहेको अवस्था देखिन्छ।
5: सामुदायिक वनले स्थानीय समुदायको जीवन स्तरमा कस्तो खालको प्रभाव पारेको छ?
6: सामुदायिक वनको माध्यमबाट अहिले देशभरि हामीले सुरु गरेको 732 चाहिँ उद्यमी समूहहरू गठन गरेको सामुदायिक वनभित्र चाहिँ सामुदायिक वन समूहको प्राप्त आमदानीको न्यूनतम 35% चाहिँ विपन्न दलित जनजातिको क्षमता विकासमा उनको जीविका पार्नमा सहयोग गर्ने काम अगाडि बढेको छ। त्यो सामुदायिक वनको माध्यमबाट चाहिँ अगाडि बढ्ने र त्यसलाई बजारीकरण गर्ने र अहिले त्यसबाट प्राप्त आमदाना चाहिँ विभिन्न वर्गको पक्षमा लगाउने काम भएको छ।
5: जस्तो कि वन संरक्षण र समुदायको अधिकार बीच कसरी सन्तुलन कायम गरिएको छ?
6: सामुदायिक वनमा दुईटा, एउटा विधान रहन्छ, एउटा कार्यजना हुन्छ। विधानले समूह चलाउँछ, कार्यजनाले वन चलाउँछ। अहिले कार्यजना हरेक हामी पहिला 5 वर्ष गर्थ्यौँ, अहिले नियामक चिन्ह 10 वर्षमा काम पनि गरेको छ। विचार पनि गरेको सामुदायिक वन क्षेत्रहरू छ भने त्यसलाई 15 वर्ष 20 वर्षको दाखिल गरिएको छ। विधान अन्तर्गत रहेर आफ्नो उपभोक्तालाई चाहिँ मैले अघि चर्चा गरेँ, क्षमता विकास पात्रमा, आयोजन पात्रमा, जोखिमलाई व्यवस्थापन पात्रमा समुदायले प्रतिको सहयोग भएको छ भने वन क्षेत्रलाई मात्रै हेऱ्यो भने त 37% बढेर आयो, 45% कुरा गरेर 7% वन क्षेत्र बढेर आयो। यो वन क्षेत्र प्रतिको योगदान उपभोक्ता र त्यसबाट प्राप्त लाभलाई चाहिँ स्थानीय समुदायको पक्षमा लगाउने काम चाहिँ दुईजना सन्तुलन गरेर अगाडि बढेको अवस्था चाहिँ देखिन्छ।
5: सामुदायिक वनले भोगिरहेका मुख्य चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँलाई?
6: एउटा त मुख्यतया सामुदायिक वन समूहले जति योगदान पुर्यायो त्यसको चाहिँ खासै राज्य सम्बन्ध गर्न सकेको छैन। त्यसका सँगसँगै आज सामुदायिक वनमा 13 करको माप लगाइएको छ। प्रदेशले एउटा कर भन्ने, सङ्घीयले एउटा कर, स्थानीय अर्को कर गर्दा 3 करको माडमा सामुदायिक वनलाई राख्न हुँदैन। सामुदायिक वनभित्रको अहिले प्राप्त आमदानी जुन छ काठको कुरालाई हेऱ्यो भने सहज रूपमा निकासी पैठारी, सहज रूपमा उद्यम सञ्चालन गर्ने कुरामा नेपाल सरकारले चाहिँ अहिले पनि स्थापना गर्ने उद्योगको हकमा अहिले पनि उद्योग स्थापना गर्ने हकमा चाहिँ कानुन कुराहरू अत्यन्त बाँधिएको छ।
2: जस्तो कि तपाईँले काठको कुरा गरिरहँदाखेरि सामुदायिक वनसँग चाहिँ थुप्रो काठहरू हुने र त्यो काठबाट चाहिँ जो आमदानी हुने हो सामुदायिक वनहरूलाई, त्यसमा चाहिँ सामुदायिक वनहरूले अलिकति घोटाला गर्ने संस्थाको नाममा भन्दा नि व्यक्तिगत रूपमा चाहिँ लाभको लागि काम गर्ने गरेको भन्ने गुनासो छ, यसमा हजुरको भनाइ के छ?
6: एकता समूहमा त्यस्तो भएको तपाईँले यो कुरा उठाइरहँदाखेरि अहिले वैज्ञानिक वनस्थको नाममा के विविधता देखियो? उहाँसँग यो वैज्ञानिक वनस्थको नाममा चाहिँ यसरी सतर्करण गर्नुहुन्न भन्ने कुरा चाहिँ कतै कुरा ध्यानमा राख्दै आयो, आफ्नो अनान राख्दै आयो, राज्यले मानेन, कार्यविधि ल्याएर काम सुरुवात गर्यो, तर दुई वर्षपछिको कार्यविधि खारेज गर्नुपर्ने भयो। त्यही बिचमा भएका वैज्ञानिक व्यवस्थापन गर्नेका प्राप्त काज आज वार्षिक रूपमा 5 लाख आमदानी गर्न गाह्रो हुने समूहले करिबको 2 करोड आमदानी गरे वैज्ञानिक व्यवस्थापन काम गर्दा लुम्बिनीको महासंले गर्दा लुम्बिनीका 12 जिल्लाभित्र रहेका 4,220 सामुदायिक वनमा होला, मलाई लाग्छ 6,000 सामुदायिक वनको कमजोरी हुन सक्छ होला, त्यसलाई सुधार गर्न सकिन्छ। तर 100-150 सामुदायिक वनको कारण 4,000 एउटै टेन्डर आउनुपर्छ भन्ने कुरामा चाहिँ हामी महासंघ र व्यक्तिहरूमा हाम्रो असहमत छ।
2: हरित अर्थतन्त्र र रोजगारी सिर्जनामा सामुदायिक वनको भूमिका कस्तो हुन्छ?
6: त्यो चाहिँ कुरा अहिले सामुदायिक वन सम्बन्धी आन्तरिक पर्यावरण विकास अगाडि बढेको छ। आज रेडियो प्रतिसँग मैले कुरा गर्दै गर्दाखेरि दाङको देउखुरीमा अहिले हामीले स्थापना गरेको गोबरिया कास्टमेन्टमा अहिले पनि त्यहाँ 12 साथीहरू चाहिँ रोजगारी पाइराख्नु भएको छ। सँगै दाङको समेरको काठो कुरा धारपानी क्षेत्र जागेरा पश्चिमको झरना रुकुमको चाहिँ आज कमलदा आसपासको जङ्गल क्षेत्र सबै सामुदायिक वनको माध्यमबाट अलिकति स्थानीय व्यापार स्थानीय होटलदेखि सबैलाई तयार पुर्याएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
7: किसानहरूका लागि खुसीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: दाङमा भएका छुट्टा छुट्टै दुई दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएको प्रहरीले जनाएको छ। हिजो बिहान 5:30 बजेतिर RA 2192 नम्बरको टिप्परले RA 4-33-90 नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्मा चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक लम्ही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिनराज नेपालीको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरेक्षक होम बहादुर प्राजुले जानकारी दिनुभएको छ। उहाँका 34 वर्षीय श्रीमती अनुसार नेपाली घाइते भएको प्रहरीले जनाएको छ। टिप्पर चालक इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच लम्हीमा भएको सवारी दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका 4 का 35 वर्षीय खिमराज तिमल सिन्हाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमेलियाबाट लम्हीतर्फ जाँदै गरेको लु 2/96-17 नम्बरको पिकअप भ्यानले काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको 62/18-84 नम्बरको मोटरसाइकललाई लम्ही नगरपालिका 7 पद्मिनी खोला नजिक हिजो ठक्कर दिँदा तिमल सिन्हाको ज्यान गएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल सिन्हाको लम्ही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: गन्धर्व समुदायको बाहुल्यता रहेको प्युठानको ऐरावती गाउँपालिका 5 सिन्दुरे डाँडामा पञ्चे बाजा तालिम सञ्चालन गरिएको छ। ऐरावती गाउँपालिकाको आयोजनामा 15 दिने पञ्चे बाजा सिप तालिम सञ्चालन गरिएको हो। प्रदेश सरकारको
5: विशेष अनुदान अन्तर्गत गन्धर्व बस्तीका 15 जनालाई तालिम प्रदान गरी आय आर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले जानकारी दिनुभएको छ। सिल विकाससँगै आर्थिक सशक्तिकरणका लागि गन्धर्व समुदायलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। गाउँ गाउँमा गीत गाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको परम्परागत पेसा अहिले लोप उन्मुख अवस्थामा पुगेको छ। उक्त पेसा हराउँदै गएपछि बेरोजगार बनेर घरमै बसेका व्यक्तिहरूले पञ्चे बाजा सिक्न चासो देखाएको गन्धर्व विकास समाज नेपाल प्युठानका अध्यक्ष ध्रुव गन्धर्वले जानकारी दिनुभएको छ। तालिम सञ्चालनका लागि गन्धर्व विकास समाजले आवश्यक समन्वय गरिरहेको छ। ऐरावती गाउँपालिका कार्यपालिका सदस्य अर्जुन गन्धर्वले तालिमले गन्धर्व समुदायमा नयाँ उत्साह थपिएको बताउनुभयो। पछाडि परेको समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेकोमा सहभागीहरू खुसी भएका छन्।
1: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष 2080-81 तुलसीपुर उपमहानगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा सहायता सामग्री वितरण गर्दै आएको छ। आर्थिक वर्ष 2082-83 विनियोजित बजेटबाट गत बुधबार मात्रै 32 जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रमका फोकल पर्सन यज्ञ केसीले जानकारी दिनुभएको छ। पालिकाले हरेक आर्थिक वर्षमा 7 लाखका दरले बजेट विनियोजन गरेर आर्थिक वर्ष 2080-81 14 जना, 81-82 21 जना र आर्थिक वर्ष 2082-83 31 जनालाई सहायता सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम प्रभावकारी बन्दै गएकाले आगामी वर्षमा सहायता सामग्रीका लागि बजेट केही वृद्धि गरिने तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले बताउनु भएको छ।
5: कर्णाली प्रदेशका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउन्डेशनले कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे घोषणा पत्र जारी गरेको हो। जेठ 16 र 17 गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको बताइएको छ।
1: र पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम फेरि शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मध्य प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा भने मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: यदै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

राज्यसभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राज्यसभा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने हिजबुल्लाहको पनि सहमति।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415 #7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठक प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षको विरोधका कारण अवरुद्ध भयो। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राख्दा सभामुख डोलप्रसाद अर्यालले दुई पटक बैठक चलाउन खोजे पनि अघि बढ्न सकेन। त्यसपछि सभामुख अर्यालले आजसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा हिजो समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। त्यसअघि हिजोको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो। बैठकमा नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्टममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो। सभामुख अर्यालले प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढाएको बताउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्दैछ। यसै गरी राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि बैठक स्थगित भयो। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को

0: बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भारत भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको जनाएको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरकारवालाको भनाइ छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलाली वासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारी सँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाई, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धि सँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
2: आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ। सुदूरपश्चिमका पनि पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला समेटिएको छ। गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
3: किसान मजदुरी खाने वर्गहरूलाई पनि के राहत कार्यक्रम ल्याएको छ खुसी लागेको छ।
4: सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दीप भनेर एउटा घोषणा गरेको छ। त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौँ हामी।
1: सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायीहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट
5: यी क्षेत्र तर्फबाट हेर्दा उत्साहित नै छौँ। यी क्षेत्रले उठान गरेका विषयवस्तुहरू समेटिएका छन्।
6: सहुलियत दरमा पैसा छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 पदार्थमा चाहिँ अन्तर्शुल्क छुट गर्ने कुराहरू,
1: समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। त्यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द। बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकास योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान, 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान्ड क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर सोनी मुवागले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लीमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। यसै गरी समितिमा गणेश पराजुली, कानुन मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल लगायतका नेता पनि हुनुहुन्छ। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायण हेटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तर त्यो प्रतिवेदन विश्वसनीय बन्न सकेन। रहस्यको पर्दा खुल्न नसकेको दुःखद हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग अहिले पनि हुँदै आएको छ। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रुपियाँ धरोटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 35 वर्षीय चालक कलबहादुर रोकाया, शुभकालिका गाउँपालिका 4 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 55 वर्षीय पुल्ती सरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको प्रहरीले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सिनासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा बी रोजर्सले हिजो भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा सञ्चार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनैतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि तथा दूरसञ्चार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा पनि कार्यान्वयन सुरु भएको छ। संवाददाता हिक्मत नेपालीको रिपोर्ट।
7: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुलाक कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 भएको सम्झौता बमोजिम जिल्ला हुलाक कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको सुरुवात भएको र हालसम्म 28 नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
8: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
7: सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रुपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी राजधानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राजधानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव पुरिमा,
9: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोच्छ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
7: मेल्ले गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राजधानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राजधानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनु पर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
10: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
7: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राजधानी सँगै सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: बाँकी समाचार। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रसङ्घीय शान्ति मिशनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको योगदान ऐतिहासिक रहेको बताउनुभयो। सभामुख ढोल प्रसाद अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढंगले समेट्नुपर्ने बताउनु भएको छ। नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएसन अफ नेपाली ओरिजिनको प्रतिनिधि मण्डलसँग हिजो सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्नुहुँदै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्ने गरी नेपालको राष्ट्रिय हित अनुकूलको कानून बनाएर अघि बढ्नुपर्ने जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायल बीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकु समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरुत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सहमतिको पुष्टि गर्दै हिजबुल्लाहले इजरायलमा आक्रमण नरोके बेरुतमा पुनः कारवाही सुरु हुने चेतावनी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग वार्ता भएको र दुवै पक्षले गोलाबारी रोक्न सहमति जनाएको बताउनु भएको थियो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74.58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब रुपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2.07 अर्ब रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70 तथा सर्लाईमा फुलबेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4 अर्ब 2 करोड रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2 अर्ब 37 करोड अर्थात् 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालु आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85,54 करोड रकम विनियोजन गरेको छ, जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ, जस अनुसार सरकारले हेटौँडा ढल्केभर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेटपछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2,755.37 अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,23,83,816 किता शेयरहरू 5,16,44,00,000 मूल्यमा किनबेच भएका छन्।
0: भुवन आचार्य, अब खेल समाचार।
13: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा 1 स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले 1 स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा 1 स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई 1 स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलङ्काका लेग स्पिनर बानेन्दु हसरङ्गाले 90 खेलमा 150 विकेट पुराएको कीर्तिमान बनाएका छन्। सन्दीप हसरङ्गाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पुरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
0: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.5 र न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। रासोपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने, हिजबुल्लाहको पनि सहमति। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
14: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको धार्मिक तथा सांस्कृतिक इतिहास बहुआयामिक आध्यात्मिक परम्पराले समृद्ध छ। यही समृद्ध परम्पराको एक महत्वपूर्ण पक्ष हो तन्त्र साधना। नेपालमा तन्त्र परम्पराको विकास हिन्दू र बौद्ध दुवै दर्शनसँग गहिरोसँग जोडिएको पाइन्छ। विशेष गरी हिमालय क्षेत्र प्राचीन कालदेखि योगी सिद्ध पुरुष तपस्वी तथा महायानी बौद्ध आचार्यहरूको साधना स्थलका रूपमा परिचित रहँदै आएको छ। यही आध्यात्मिक भूमिमा शैव शाक्त र बौद्ध वज्रयान परम्पराले परस्पर प्रभाव ग्रहण गर्दै तन्त्र साधनालाई विशिष्ट स्वरूप प्रदान गरेको देखिन्छ।
0: बौद्ध तन्त्र जसलाई वज्रयान वा मन्त्रयान पनि भनिन्छ नेपालमा विशेष महत्वका साथ विकसित भएको देखिन्छ। वज्रयान बौद्ध धर्ममा मन्त्र मुद्रा मण्डल ध्यान र योग मार्फत बोधि अर्थात् ज्ञान प्राप्त गर्ने साधनालाई विशेष स्थान दिइन्छ। नेपालका प्राचीन बिहार चैत्य र स्तूपहरूमा आज पनि बौद्ध तन्त्रका प्रभावहरू स्पष्ट रूपमा देख्न सकिन्छ। विशेष गरी स्वयम्भूनाथ स्तूप बौद्धनाथ स्तूप तथा विभिन्न नेवार बौद्ध विहारहरू वज्रयान साधना र तान्त्रिक अभ्यासका महत्वपूर्ण केन्द्र मानिन्छन्।
1: यसर्थ केही कार्यक्रमदेखि नेपालको तन्त्र साधनाको परम्परा प्रयोग र यसका रहस्यका सन्दर्भमा चर्चाको सुरुवात गरेका छौँ। यो क्रम आगामी कार्यक्रमसम्म रहन्छ। यसका लागि विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौँ। बौद्ध तन्त्र पनि छ, यसरी फैलिएको तन्त्र र बौद्ध तन्त्र बीचको के छ अन्तर?
2: बौद्धमा चाहिँ यस्तो छ, हेर्नुहोस्, एउटा मूल रूपमा बुद्ध हुनु ऐतिहासिक पुरुष, उनले 2500 वर्ष अगाडि अब उनले चाहिँ शुद्धोधनको कपिल वस्तुमा उनले चाहिँ उहाँ शुद्धोधन थिए, उनको छोरा उनको सन्तानको रूपमा छोराको रूपमा उनी जन्म लिए। जन्म लिएपछि पहिले त राजाको कुलमा थिए र पछि गएर वैराग्य भयो उनलाई, त्यो त सबैलाई कथा प्रसिद्ध छ। एउटा दमान देखे, फेरि बुढा देखे, फेरि लटरी गरेर हिँडा देखे, मरे देखे, सबैले मर्नुपर्छ भन्ने थाहा पाए। त्यस कारण उनले चाहिँ त्यहाँबाट ज्ञानको खोजीमा गए, बोध गया गएर ज्ञान प्राप्त गरे भन्ने थाहा छ। त उनले धेरै ठुलो उपदेश गरे, त्यो उपदेश त्यस वखतमा उपदेश गर्दाखेरि बौद्धले आफ्नो भिक्षुहरू बने, उनले उनको चेलाको वर्गहरू धेरै भए, उनीहरूले चाहिँ आफ्नो चाहिँ तृष्णालाई समाप्त गर्ने यस्तो किसिमको उनीहरूको आफ्नो एउटा पद्धति बन्दै गयो। तर पछि गएर के भयो भनेदेखि चाहिँ कर्मकाण्डको विकास हो त्यहाँ पनि, बौद्ध कर्मकाण्ड विकास हो। अनि बौद्ध कर्मकाण्ड विकास गर्नुपर्ने भयो उनीहरूलाई, किनभने अब तृष्णाको समाप्ति हुने सब मात्रै गर्दा अदृष्ट कुरा भयो। धेरै चाहिँ मान्छेको त्यसमा आस्था कसरी जगाउने, कसरी चाहिँ उपासना गरेपछि त के हो भने देवता रहने भयो, मान्ने भयो, त्यो देवता शक्तिशाली मान्ने हो, त्यसबाट आफूलाई त्यो शक्ति प्राप्त आफूले गर्ने भयो। त्यो वातावरण भएको हुनाले, त्यो विश्वास भएको हुनाले उनीहरूले महायानको विकास गरे। महायान पछि महायानमा तन्त्रयान भयो, तन्त्रयान वज्रयानको विकास हो, फेरि उहाँ तिब्बतसम्म पुग्यो, उहाँ चाहिँ कालचक्रयानको विकास हो। र त्यहाँ चाहिँ कस्तो भयो भने हाम्रो हिन्दू धर्मको हिन्दू तन्त्रको र बौद्ध तन्त्रको समन्वय स्थापित भयो। त हिन्दू तन्त्रले जुन देवतालाई मान्छन् त्यसले उनीहरूले पनि यो महायानीहरूले पनि कर्मकाण्डहरू गरेर त्यो देवतालाई नै अर्को रूपमा मान्ने, गुह्य समाज तन्त्र पनि उनीहरूको मानियो, हेवज्र तन्त्र भन्ने मानियो। र कुरा चाहिँ सम्पूर्ण संसारलाई कल्याण गर्ने, राम्रो गर्ने र उनीहरूले सबैको राम्रो होस् भन्ने चाहने कुरा त एउटै हो, शक्ति आराधना गर्ने। तर के पद्धति फरक फरक भयो, पद्धति फरक फरक भएर उनीहरूको पनि देवता त्यस्तै खालका छन्, हाम्रो त्यस्तै छ, उनीहरूको पनि भैरव छन्, हाम्रो पनि त्यस्तै छन्। जस्तो एउटा उदाहरणको लागि भनौँ, सङ्कटा भन्नु, सङ्कटा भन्दाखेरि हामी चाहिँ भगवतीको रूपमा सङ्कटा भनेर मान्ने, सङ्कट हरण गर्ने पनि भन्छ। अब उनीहरूको त त्यो सङ्कट होइन, त्यो महारोषण भैरव हुन्थ्यो। महारोषण भैरवलाई उनीहरू चाहिँ स्त्री पुरुषको रहेको हुनाले त्यसलाई चाहिँ यति छोपेर राखेको हुन्छ, जहिले पनि त्यसलाई दर्शन गरेर दर्शन गर्यो भने सङ्कट हरण हुन्छ। सङ्कट हरण हुने कुरा चाहिँ एउटै भयो, सबैले सङ्कट हरण हुनु त चाहिएको थियो, तर यतापट्टि चाहिँ सङ्कटा भनेर पूजा गरे, उता उनीहरू महारोषण गरे भनेर पूजा गरे। यसरी अहिले नरदेवी श्वेतकाली भयो, त्यो श्वेतकालीमा पनि तुलाधारहरू आए, बौद्ध तन्त्रबाट हिसाब गरे, नेपाल हाम्रो हिन्दूहरू चाहिँ चण्डी पाठ गरेर पूजा गर्न थाले, ज्यापुहरू त्यसको चाहिँ पुजारी भए। अब यस्तै किसिमबाट समन्वयबाट स्थापना भयो, उनीहरूले पनि कर्मकाण्ड यज्ञ आगादी सबै गर्छन् बौद्ध तन्त्रहरूको। उनीहरूको पनि एउटा ठुलो साहित्य छ, उनीहरूको ज्यादै राम्रो छ, त्यो चाहिँ नेवारहरूमा वज्राचार्य भन्ने छन्, एकदेव जाति त्यो वज्राचार्यहरूले त्यो पुरोहित भएर त्यसको चाहिँ उपासना गर्ने त्यसको चाहिँ कर्मकाण्डहरू चलाउने उनीहरू गर्छ उनीहरूको गुरु खलक हुने उनीहरू नेवारहरूमा पनि कस्तो छ वज्राचार्यहरू बौद्ध कर्मकाण्ड गराउने भए राजोपाध्याय भन्ने छ एउटा राजोपाध्यायहरू जसलाई हामी देवभाजु भन्छौँ होइन उनीहरू चाहिँ अरू हिन्दू कर्मकाण्डहरू वेदको कर्मकाण्डहरू पनि उनीहरूले गराउने त्यस्तो भए हाम्रो ब्राह्मणहरू जस्तै है त्यो भएर गयो त्यसरी त्यसरी चाहिँ उनीहरूको छुट्टै भए पनि समन्वयबाट राम्रो स्थापना भयो सअस्तित्व भयो सबैजना मिलेर बस्न थाले बौद्धलाई बौद्धको देवताहरूलाई पनि हामी जस्तो हामी अब हिन्दू छौँ भने पनि हामी चाहिँ शङ्कर पनि जाने महाकाल पनि जाने मच्छिन्द्रनाथ पनि दर्शन गर्ने यसो गर्छौँ उनीहरू पनि के भन्छ त्यो हाम्रो हामीले हिन्दूहरूले मानिरहेको देवतालाई आफ्नो किसिमबाट होइन अब कुमारीलाई चाहिँ भज्रेश्वरी भने मान्यो यो मान्यो यसरी चाहिँ यो देवता मानेर उनीहरूको आफ्नै कर्मकाण्डबाट तिनीहरूलाई पनि ऊर्जाको स्रोत मानेर उपासना गर्ने परम्परा चल्यो
1: तात्विक भेद त्यसमा देखिँदैन
2: फेरि तात्विक भेद कर्मकाण्डमा तात्विक भेद छैन तर कर्मकाण्डमा चाहिँ फरक विधानमा फरक विधानमा फरक छ त फेरि महायानीहरू चाहिँ के छ भने सबैको उद्धार नभइकन हामी आफ्नो उद्धार गर्न सक्दैनौँ भन्ने उद्धार गर्न गर्दैनौँ भन्ने चाहिँ उनीहरूको मूल तन्त्र हो क्या मूल कुरा उद्देश्य चाहिँ त्यो अब सबैको उद्धार कसरी हुन्छ गर्दै जानु पर्यो होइन गर्दै जाँदाखेरि उनीहरू चाहिँ एउटा उनीहरूको सबभन्दा महनीयता सबभन्दा राम्रो त्यो कुरा हो हामीहरू पनि अब के भयो शुभ सङ्कल्प मस्तो भनेर लेखेको छ वेदमा होइन सबैलाई राम्रो सङ्कल्प गरौँ हाम्रो कामनाहरू त्याग गरौँ आत्मामा गएर बसौँ हामी शरीर होइनौँ हाम्रो आत्मतत्वमा गएर बस्नु पर्यो आत्मामा मन लगाएर राख्नु पर्यो हाम्रो गीताको भागवतको उनीहरू सबैको विकास हो त्यो अनुसारको यतापट्टि यसरी विकास हो उनीहरूको चाहिँ बदलिरहने इत्यादि विकास हो वास्तवमा भित्र हेर्ने हो भने शक्ति आराधना गर्ने होइन सबैको कल्याण गर्ने समाजलाई व्यवस्थित गर्ने समाजलाई सबै आफ्नो तृष्णाहरू समाप्त गर्ने लोभ लाजा काम क्रोधहरू बसमा राख्ने यी सब कुराहरू चाहिँ कुरा एउटै हो
1: हजुर जस्तो अब तन्त्रमा देवी वा शक्तिलाई केन्द्रमा राखिने कुरा अधिक आयो होइन अब नेपालको इतिहासमा तन्त्रले महिलाको सामाजिक र धार्मिक स्थानलाई कसरी प्रभाव पारेको देखिन्छ
2: अब यो कस्तो छ भने धार्मिक स्थान त अब तन्त्र पनि एउटा ठुलो शिवबाट प्राप्त भएको शैव शास्त्र भनिन्छ शैव धर्म अब तन्त्र पनि विभिन्न किसिमको छ शैवसा तन्त्र छ वैष्णव तन्त्र छ सौर तन्त्र सूर्यसँग सम्बन्ध तन्त्र छ गणपत्य तन्त्र भने गणपतिको तन्त्र छन् पञ्चरात्र तन्त्र छन् तन्त्र धेरै किसिमको छ त्यस कारण त्यो जुन तन्त्र मान्यो जुन देवतालाई प्रमुख मानेर उनकै चाहिँ आरा मूल देवता त्यसलाई मानेर त्यहीबाट शक्ति आराधना गर्ने त्यो गर्ने छ है अब वास्तवमा भन्यो भनेदेखि चाहिँ एउटै सबै तत्त्व हो क्या एउटै अद्वैत तत्त्व एउटै शङ्करले शिवजीले अद्वैत तत्त्व मानेको छ त सबैलाई सबै कुरा त मिल्दैन नि जस्तो हामी सबै मानिस त हौ सबै त उस्तै छौँ नि मानिसहरू नाक मुख नाख्या शरीर उस्तै छ सबैको होइन तर भए पनि के हुन्छ भने कोही कहीँका छन् कोही कुन देशका छन् कुन कुन कस्तो वेशभूषा लगाउँछन् कसैको चिन्तन कस्तो छ कसैको भाषा कस्तो छ फरक हुन्छ नि त्यस्तै किसिमबाट यो तन्त्र पनि फरक भएको मात्रै हो वास्तवमा एउटै चिज हो देवीको आराधना गर्ने भनेको शक्तिको आराधना गर्ने शक्ति सम्पत्ति ऐश्वर्य होइन र क्रिया धर्म यो सबैले चाहिन्छ हेर्नुहोस् होइन शक्ति लक्ष्मी र अब ऐश्वर्य लक्ष्मी भयो होइन विद्या सबैलाई चाहिन्छ त्यस कारणले उनीहरूले तिनवटा देवीलाई प्रमुख माने शक्ति भने दुर्गा है अरू शक्तिहरू महाविद्या विद्याहरू कर्मकर्मी सबै होइन लक्ष्मीको एउटा लक्ष्मीलाई माने लक्ष्मी महालक्ष्मीहरूलाई माने अनि अर्को कुरा विद्या विद्या सरस्वतीलाई माने अब विद्याले ज्ञान दिने भयो लक्ष्मीले समृद्धि दिने भयो अब शक्तिले शक्ति प्राप्त गर्ने भयो सबभन्दा पहिले त्यस कारण यो तिनवटा तन्त्रमा त्यो तिनवटाको बडो प्रमुखता छ
1: तान्त्रिक क्षेत्र भनौँ अथवा तन्त्र विद्या भनौँ होइन यसमा चाहिँ महिलाको स्थान त्यसमा चाहिँ के छ अब त्यो केही निरोध अथवा अवरोधहरू त्यस्ता केही छन्
2: के हुनु मान्छेले यो महिलाहरूले दसैँ राख्नु हुँदैन यो सब केही पनि होइन जसको पूजा उपासना गर्ने उनलाई नै आमाको रूपमा हामीले चाहिँ मानेका छौँ ईश्वरलाई हामी के भन्छौँ तमेव माता च पिता तमेव बन्धु च सखा तमेव विद्या द्रविडम तमेव सर्वम देव देव भनेका छौँ भने अब त्यो सर्वम महदेव महिला पर्दैनन् महिला भने त मह पूजायाम पूजा गर्ने पूजित व्यक्ति यत्र रमन्त यत्र देवता तत्र रमन्ते यत्र देवता यत्र नार्यस्तु पूज्यन्ते त रमन्ते तत्र देवता भनेर भनेको छ त्यहाँ नारीलाई त सर्वे स्त्रिया देवी रूपाए भए चण्डीमा हेर्नुहोस् सबै सारा देवी महात्म्यमा सारा श्रेय संस्था तब देव भेला भनेको छ सारा स्त्रीहरू तपाईँको भेद हुन् भनेको छ त्यस कारणले के भने स्त्रीहरूलाई चाहिँ त एकदम स्वतन्त्रमा पूजा गर्ने पनि हुनेहरूलाई पूजा गर्न दीक्षा लिन पनि पाउँछन् त उनीहरूले, स्त्रीहरू किन नपाउनु, जति पनि हुन्छ अझ स्त्री र पुरुष दुइटै मिलेर शिवशक्तिको रूपमा मानेर आफूलाई भएर मानेर अर्कालाई भएर विवाह, स्त्रीलाई भएर विवाह पूजा गर्ने पनि परम्परा छ, स्त्रीलाई दीक्षा लिने स्त्रीको दीक्षा लिने पनि परम्परा छ, स्त्रीले दीक्षा लिने परम्परा छ। मेरो घरमा त अब हाम्रो त हेर्नुहोस् लम्बकर्ण भट्टको परम्परा हो, लम्बकर्ण भट्ट चाहिँ मल्ल राजाका गुरु खलक थिए है, शिवसिंह मल्लको पालादेखि नै हामी चाहिँ दक्षिणबाट भन्नुहुन्छ दक्षिणबाटै आएको, काशीमा बस्यौँ, काशीमा बसेपछि हामी नेपालमा आइपुग्यौँ, नेपालमा राजाको गुरु बन्यौँ, गुरु बनिसकेपछि हाम्रा लामा कान अलिकति गुरुहरू त्यहाँ सुना भएको हुनाले उनलाई लम्बकर्ण भन्न थाले। नेवारले चाहिँ आफ्नो भाषामा ल्यापन ता बाजे भन्थे, ल्यापन भने कान, ता भने लामो, यस्तो यस्तो बाजे भन्थे है, भन्थे। उहाँ सिद्ध हुनुहुन्थ्यो, सिद्ध हुनुहुन्थ्यो, प्रताप मल्लको पनि गुरु हुनुभयो, शिवसिंह मल्लको गुरु हुनुभयो, उहाँले त्यहाँ पुरस्कारले गर्नु, जस्तो दक्षिणकालीमा प्रताप मल्लले स्थापना गर्नुभएको त्यहाँ चाहिँ उनले उग्र स्वरूपको स्थापना गर्नुभयो, त्यो स्थापना गरेको भएन, काम भएन, सारा मान्छे मर्न थाले, रोग लाग्न थाल्यो, त्यसैले उहाँहरूले शान्ति गर्नुभयो र दक्षिणा बापत दिनुभयो हामीलाई, हाम्रो कुललाई, र उहाँले दिनुभएको दक्षिणा बापत दिएको जग्गाको एक टुक्रो अहिले पनि मैले पनि भोग गर्दैछु हुन्थ्यो, तन्त्र त्यो आदर गर्थे, उनीहरूले आदर गर्थे, र हामीले चाहिँ स्त्रीहरूलाई चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्थ्यो, स्त्रीले त बुहारी खलकले त मुखमा मास्क लगाएर भगवतीको दक्षिणकालीमा गुठी थियो, त्यहाँ चाहिँ उनीहरूले पकाउनु पर्थ्यो, सबै गरेर सबै चढाउनु पर्थ्यो है, चढा त्यो भट्टहरूको त्यस्तो पूजा थियो तान्त्रिक। अहिलेसम्म हामी मसँग अहिले चाहिँ बाँचेकै छु, म दीक्षा परम्परा हाम्रो, पहिले आमा बाउबाट दीक्षा लिनु हुँदैन, आमाबाट दीक्षा लिनुपर्छ, सबभन्दा श्रेष्ठ हुन्छ आमाबाट लिएको दीक्षा भन्ने लेखा छ तन्त्रमा, त आमाहरूलाई स्त्रीहरूलाई दीक्षा दिनुहुन्न भन्ने, उनले पूजा गर्नुहुन्न भन्ने, उनले काम गर्नु, यो गलत कुरा हो,
1: होइन। तन्त्र शास्त्रमा महिलाको स्थान
2: एकदम समाजमा एकदम राम्रो छ, सबभन्दा माथिल्लो स्थान छ, उनीहरू त स्त्री र पुरुष सँगै सँगै बसेर पूजा गर्ने उपासना गर्ने पद्धतिहरू छन् ठाउँ ठाउँमा है, अझ भन्छन् कि पुरुषले सम्म पनि, पुरुषले सम्म पनि पूजा गरेको छ भने अब तपाईँ अहम देवी हेर्नुहोस्, अहम देवी न चान्योस्मि ब्रह्मैवाहम न शोकवाक् सच्चिदानन्द रूपोहम आत्माहम इति चिन्तय, अहम देवी भन्छ है, उपासकले उपास्यलाई देवीको एकता स्थापित गरेर, तादात्म्य स्थापित गरेर, त्यो मयु भनेर आफ्नै स्वरूप मानेर काम गर्छन् है, स्त्रीहरूलाई जसले हेला गर्छ, स्त्रीहरूलाई जसले चाहिँ बाइकआउट गर्छ, बहिष्कार गर्छ, त्यो त तन्त्रमा त ग्राह्य नै छैन, तन्त्रमा त दुइटै मिलेर गर्नु भन्ने छ है, पुरुषले मात्र गरेको त अझ हुँदैन भन्छ, स्त्री र पुरुष दुइटै मिलेर गर्नुपर्छ भन्छ, स्त्रीलाई पनि दीक्षा लिने चलन छ, हाम्रो घरमा त लम्बकर्णको पालादेखि सिद्ध हुनुहुन्थ्यो, हाम्रो घरमा त स्त्री र पुरुष दुइटै दीक्षा लिनुपर्छ है, अनि त्यहाँ छोरीलाई चाहिँ बाहिर अर्काको घरमा जाने भनेर, आफ्नै घरमा बस्ने छोरी भयो भने दीक्षा दिन्थे, बाहिर जाने भने अर्को कुलमा जाने भयो, अर्को उनीहरूकै देवता होलान्, उनीहरूकै इष्ट देवता होलान् भनेर उनीहरूलाई चाहिँ उस्तो दिन्थे, तर के भने छोरा नभएपछि छोरीकै छोरालाई ल्याएर पनि राख्थे नि त, त्यसो बेला उनीहरू पनि दीक्षा पाउँथे, उनीहरू दीक्षा पूजा गर्नु, मेरै श्रीमतीले तन्त्रको पूजा उपासना गर्थिन्, दीक्षा थियो उनलाई, मेरो पितामहले दिनुभएको थियो है, विद्या भन्छन्, महाविद्या भन्छन्, उपविद्या सबै श्रीलिङ्ग शब्द होइन, दया भन्छन्, कृपा भन्छन्, करुणा भन्छन्, यो सबै श्रीलिङ्ग शब्द होइन, त्यस कारणले स्त्रीलाई स्त्रीहरूलाई चाहिँ पर राख्छन्, यसो गर्छन् भन्ने किसिमको कुरा त पछि गएर डोमिनेट स्त्री पुरुषहरूले अलिकति तिनीहरू दबाएर आफू मात्रै ठुलो भन्ने खोजा मात्रै हो, त एकदम राम्रो छ, यो वेदमा पनि त छ नि, दक्षिणा नभइकन यज्ञको पत्नी नै दक्षिणा भन्थे, दक्षिणा नभएको यज्ञ पनि यज्ञ सार्थक नै हुँदैन थियो, स्त्रीहरूलाई चाहिँ पर राख्ने बहिष्कार काम हुँदै भएन।
1: श्री यन्त्र र तन्त्र बीच के तादात्म्य छ?
2: श्री भनेको श्री विद्या भने काली तारा षोडशी भुवनेश्वरी भैरवी छिन्नमस्ता धुमावती बगरा मातङ्गी कमला दसमा विद्याहरू छन्, दसमा विद्यामा श्री पनि षोडशी भन्छ नि, त्यो षोडशी श्री विद्या हो, त्यो श्री विद्या भएपछि श्री विद्याको यन्त्रमा पूजा गर्ने हुन्छ, यन्त्र भनेपछि त्रिकोणहरू लेखेर बिन्दु बिन्दु हेर्नु, कुरा के हुन्छ भने तन्त्रमा एउटा इच्छा ज्ञान इच्छा क्रिया तिनवटा शक्ति छ, पहिले शक्ति मात्र शक्ति मात्रै चाहिँ तिन भागमा विभाजित भयो, ज्ञान इच्छा क्रिया होइन, पहिले त ज्ञान हुनु पर्यो, अनि त्यहाँ इच्छा हुनु पर्यो, अनि त्यो क्रियामा परिणत हुनु पर्यो, त्यही त्रिकोणलाई जोडिदिनुहोस् त्रिकोण बन्छ, त्यो त्रिकोण हरेक किसिमको इच्छा र अभिलाषा कामना सिद्धि सबले गर्दाखेरि चाहिँ त्यो चाहिँ अनन्त कोण बन्छ, अनि विभिन्न यन्त्र बन्छन्, सबै देवताको यन्त्र बेग्लै बेग्लै हुन्छन्, त्यहाँ मूल बीज हुन्छ, त्यो बीजले देवतालाई सम्बोधन गर्छ, त्यो देवताको स्वरूप कस्तो छ, देवताको गुण कस्तो, तिनबाट हामीले शक्ति प्राप्त गर्नुपर्ने कुराहरू त्यो बीज मन्त्रले बताउँछ, त्यो हरेक देवताको बेग्लै बेग्लै बीज मन्त्र, त्यो बीज नामै बीज, त्यो बीज मन्त्र त्यो देवतालाई सम्बोधन गर्छ, हे प्रभु हजुर यस्तो हुनुहुन्छ, हजुरले मलाई यो प्रदान गर्नुहोस्, अब सर्वे द्विजा साक्ता प्रोक्ता सम्पूर्ण द्विजहरू चाहिँ द्विज भनेको दुईपल्ट जन्मने, एकपल्ट आमाको गर्भबाट जन्मने, एकपल्ट संस्कारबाट जन्मने, त्यस कारण ब्राह्मण क्षत्रिय वैश्यहरू त यिन चाहिँ द्विजहरूले सबै साक्ता हुन्, शक्ति प्राप्त गर्नुहुन्छ, किनभने उनीहरूको व्रतबन्ध हुन्छ। व्रतबन्ध भनेर चाहिँ गायत्री प्राप्त गर्नुपर्छ, गायत्री भने शक्ति, शक्ति भने स्त्री शक्ति, त्यस कारणले गायत्री प्राप्त गर्ने हुनाले शक्ति भएर त्यसले सबै शक्ति साक्ता भयो। शक्तिलाई चाहिँ यति महत्त्व दिएको छ त उसले चाहिँ के अरे शङ्कराचार्यले समेत आनन्द लहरीमा शिव शक्त्यायुक्त यदि भवती शक्त प्रभवितुम भनेर शक्तिलाई जोड दिएर शक्ति भएर भने त शिव या यी सक्छ र यी शक्ति हो त्यो शिव वा यी शक्ति झुक्दिनु सके हुन्छ सब हुन्छ नाम धाम नवर्तते शिव त के भन्नु नाम पनि हुँदैन राम राम पनि शिव शक्ति भएर भने तर के भने शिव पनि शक्ति पनि हो शक्ति शिव हो शिव र शक्तिमा भिन्नता छैन होइन त्यस कारणले के भने एउटै शक्ति एउटै रूपबाट अगाडि बढिन्छ शिव शक्ति दुइटा पनि हो एउटै पनि हो त्यसले अर्धनारीश्वरको विकास पनि भएको छैन है
1: नेपालको कला मूर्तिकला मन्दिर निर्माण शैली तथा सांस्कृतिक जीवनमा तान्त्रिक चिन्तनको गहिरो प्रभाव रहेको छ त्यसैले नेपालमा तन्त्र साधना तथा परम्पराको सुरुवात केवल धार्मिक इतिहासको विषय मात्र नभई नेपाली सभ्यता संस्कृति र आध्यात्मिक चेतनाको महत्त्वपूर्ण अध्ययनका रूपमा आज पनि अध्ययन र अनुसन्धानको केन्द्र बनेको छ
0: यही मूल्य र मान्यतालाई आत्मसात गर्दै कार्यक्रमको आगामी श्रृङ्खलासम्म विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा वैदिक दर्शन अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौँ यहाँहरू सबैलाई आगामी कार्यक्रम सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौँ नमस्कार
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्था गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
5: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्
4: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ
5: कुरा त ठिकै हो के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त
4: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले
5: ए सूचीकरण त गर्नै पर्ने हो
4: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तलाघारी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ कृषकको पहिचान स्थापित गरौ

भर्खरै सुन्दै हुनुहुन्छ सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको स्वदेश गान, कृष्ण हरि बरालको रचना अनि सङ्गीत हो गैरे सुरेशको। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। आर्थिक वर्ष 2083-84 बजेट मार्फत श्रम, रोजगार, सिप विकास, उद्यमशीलता, औद्योगिकरण तथा वैदेशिक रोजगारीका क्षेत्रमा विभिन्न नयाँ कार्यक्रम र नीतिगत व्यवस्था अघि सारिएको छ। बजेटमा रोजगार आबद्ध उत्पादन क्षेत्र सञ्चालन, पारिश्रमिक सहितको इन्टर्नसिप, राष्ट्रिय योग्यता ढाँचा कार्यान्वयन, श्रमिकको सामाजिक सुरक्षा विस्तार, वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने व्यवस्था, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना तथा स्टार्टअप र नव उद्यम प्रवर्धन जस्ता विषयलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमहरूले वास्तवमै रोजगारी सृजना गर्छन् कि गर्दैनन्? युवाहरूलाई स्वदेशमै अवसर दिन सक्छन् कि सक्दैनन्? वैदेशिक रोजगारीको बाध्यता कम गर्न मद्दत पुग्छ कि पुग्दैन? र बजेटका घोषणाहरू कार्यान्वयनमा कत्तिको सफल होलान् भन्ने विषयमा बहस चलिरहेको छ। आजको देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेटमा श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धबारे श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग विस्तृत कुराकानी गर्दैछौँ। कार्यक्रममा स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: अस्ति शुक्रबार 15 गते आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक भइसक्यो। अब हाम्रो विषयवस्तु अथवा हामीले छुनुपर्ने कुराकानी भनेको श्रम र रोजगारी। अब त्यसलाई छोएर हेर्दाखेरि 83-84 बजेट चाहिँ तपाईँले अहिलेसम्म गरेको, तपाईँले अहिलेसम्म भेटाएको कुराकानी विश्लेषण गर्दाखेरि कस्तो रह्यो?
1: हजुर, अब यो बजेटको कुरालाई चाहिँ मैले कसरी हेरेको छु भन्दा, अस्ति शुक्रबार जुन एनाउन्स भएको बजेट छ, यो चाहिँ पहिलाको भन्दा खासै फरक बजेट आएको देखिँदिन। एक दुईवटा नयाँ कुराहरू त छन् चाहिँ, तर त्यो आएका नयाँ कुरामा पनि स्पष्ट रूपमा यसको अगाडि बढ्ने मार्गचित्र कस्तो हो भन्ने कुरा चाहिँ अहिले नै देख्न पाइएको छैन। त्यो कारणले ती केही कुराहरूमा चाहिँ अलिकति बेनिफिट अफ डाउट भनौँ, होइन, हामीले चाहिँ अब शङ्काको लाभ चाहिँ दिन पाइयो। तर त्यो बाहेक चाहिँ यसो खासै नौलो कुरा आएन। र मलाई यसमा अब एउटा राम्रो लागेको पार्ट चाहिँ के हो त भन्दाखेरि, उहाँहरूले विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा जुन विनियोजनै गरेर जानुभएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। किनभने योभन्दा अगाडि यसरी छुट्याइएको थिएन र यसले गर्दा कन्फ्युजन थियो, वैश्य रोजगार बोर्डबाट कसरी खर्च गर्ने, के गर्ने भन्ने खालका कन्फ्युजनहरू थियो। त्यो अब नरहला, अब त्यसको कार्यविधि बन्नै बाँकी पनि होला फेरि, जो एउटा खालको एउटा राम्रो स्टेप हो। अर्को चाहिँ जुन वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट, यो चाहिँ मेरो इन्ट्रेस्टको विषय पनि थियो, मैले त्यसमा स्टडी गर्नको लागि भनेर एउटा प्रपोजल पनि लेखेर बुझाएको थिएँ ठाउँ ठाउँमा, भने चाहिँ यो मेरो इन्ट्रेस्टको विषय त्यहाँ आएछ, यसले गर्दाखेरि म खुसी हुने नै भएँ। र यसले फेरि लङ टर्ममा हामीलाई राम्रो पनि गर्छ, किनभने यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। अब यसले राम्रो कुरा गर्छ, यसले भोलि गएर हामी प्रतिस्पर्धात्मक अर्थतन्त्रको कुरा गरेका छौँ भने विदेशबाट फर्केर आएकाहरूलाई खुला प्रतिस्पर्धामा यहाँ जान पनि सकिन्छ होला। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, त्यो लगानी आकर्षण गर्नका लागि गरेका कुराहरू पनि राम्रा छन्। जस्तो यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउने भनेको छ, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को यो इम्प्लोइमेन्ट लिङ्क्ड प्रोडक्सन जोन सञ्चालन गरिने भनेको छ, अब यसको डिटेल्स त अब हेर्नै बाँकी छ, तर यसको बाई नेम चाहिँ नेचर नेम चाहिँ राम्रै होला जस्तो मैले अनुमान गरेका छु। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने

0: भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ होइन। त्यसपछि डायस्पोराको सिप पुँजी र सञ्जालको चाहिँ सदुपयोग गर्ने चाहिँ यो कस्तो खालको हुने के हुने हेर्न बाँकी छ, तर कमसेकम जुन विदेशमा रहनुभएको डायस्पोरालाई यसमा इङ्गेज गर्ने कुरा चाहिँ राम्रो कुरा हो। अर्को चाहिँ यो जुन बाँझो जमिन र सरकारी जग्गाहरू जुन युज नभइरहेको उपयोगमा नआइरहेको छ त्यस्ताहरूलाई चाहिँ एग्रो पुलिङ गर्नलाई भन्नुभएको छ। हामीले योभन्दा अगाडिको कुरा पनि गरेका थियौँ होइन, एग्रिकल्चर र टुरिज्म हाम्रो चाहिँ यो फरेन इम्प्लोइमेन्टको विकल्प वा रिटर्नीहरूको चाहिँ एउटा बेस्ट चोइस हुनसक्छ भनेर, यो कुराहरूले चाहिँ यसलाई हेल्प हुनसक्छ। यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्। अर्को एक दुईवटा कुराहरू जस्तो सम्मानका कुराहरू छन् र उत्प्रेरणा दिने खालका कुराहरू पनि छन्, जस्तो फर्स्ट लस रिकभरी हुने गरी चाहिँ कर्जा सुरक्षाको कुराहरू आएको छ। भनेपछि अब यो कस्तो खालको हुने, त्यो म्यान्डेट कतिसम्म हुने, रेन्ज कति हुने, त्यो अब हेर्न बाँकी छ। तर जो यसले एउटा खालको उत्साह त दिन्छ नै, यो राम्रो कुरा हो। अब एआईको क्षेत्रमा ख्याति कमाएकाहरूलाई बोलाएर प्रमोट गर्ने पनि भनेको रहेछ। त्यसपछि यो सामाजिक सुरक्षालाई चाहिँ अलिकति ब्रोडर बनाउने, जसले आफ्नो आफैलाई केयर गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ अर्काका लागि यो कुरा चाहिँ अलिकति छोड्नुहोस् भनेर एउटा खालको सोसल रेस्पोन्सिबिलिटीको कुराहरू उठाएको छ, त्यो पनि राम्रो लागेको छ मलाई। धेरै कुराहरू राम्रा राम्रा पनि यहाँ देखिएको छ। तर यदि हुँदाहुँदै पनि यसले चाहिँ समग्र रूपमा श्रम रोजगारको क्षेत्रलाई खासै नयाँ उत्साह एकदम लै यो चाहिँ आयो ल हाम्रो सरकार हो भन्ने खालको चाहिँ अझै पनि त्यस्तो खालको जुरुक जुरुक बनाउने खालको चाहिँ भएन। किन यो भनिराखेको छु भन्दा, हामीहरूले योभन्दा अगाडिका सरकारहरूले गरेनन् गरेनन् भनिराख्दाखेरि उहाँहरूबाट अपेक्षा पनि त थिएन नि, तर जसको बलमा जसको भोटका कारणले गर्दाखेरि जितेर आएको सरकार, म्यान्डेट लिएर आउनुभएको सरकार छ, त्यो सरकार नै यति यो के भन्छ सामान्य खालको चाहिँ एनाउन्समेन्टमा मक्ख पर्दाखेरि त यो त पहिलाको भन्दा अलिकति सब स्ट्यान्डर्ड पो भयो कि भन्ने चाहिँ मलाई शङ्का लागेको छ। यसलाई मैले चाहिँ त्यसरी बुझेको छु।
1: तपाईँले सुरुमा पनि भन्नुभएको थियो 83-84 अङ्क चाहिँ फेरियो, तर तपाईँको त्यो जुन पद्धति थियो, पुरानै सिस्टम अथवा पुरानै कल्चर भनौँ, संस्कार, यो बजेट भाषण गर्ने अगाडिको सरकारको जस्तै देखियो भन्ने कुरा, अलिकति चित्त बुझ्दो भएन भन्ने कुरा तपाईँले बताउनुभयो। त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ अथवा त्यो पहिलेको जस्तै दोहोरिएका कुराहरू चाहिँ के छन्?
0: अब पपुलर डिसिजन्सहरू जस्तो एक्जाम्पलको लागि, अब हामी 1000 सिप दिन्छौँ होइन, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्छौँ, कर्जा सुरक्षाका कुरा गर्छौँ भन्ने पहिला पनि त थियो नि, नभएको कुरा त होइन, खालि रिप्याकेजिङ न हो। अब रिप्याकेजिङलाई नै खुसी हुनुपर्ने त के भयो र नयाँ नौलो के आयो त? जस्तो अब इन्सेन्टिभको कुराहरू गर्दाखेरि एक दुईवटा नयाँ कुरा मैले देखेको भनेको, जस्तो गिग वर्कर्सहरूलाई चाहिँ हामी यो फर्मल सेक्टरमा ल्याउँछौँ भन्ने कुरा, यो चाहिँ नौलो हो। अब यसलाई त आउटस्ट्यान्डिङै मान्नु पऱ्यो, किनभने योभन्दा अगाडिसम्म आइसकेका थिएन। अब त्यो भनेर फेरि पहिलाकोले नसोचेको पनि होइन नै, पहिला जस्तो मागपत्रहरू हामीले यसो हेर्दाखेरि पहिलाको ट्रेड युनियनका साथीहरूले यो गिग वर्कर्सहरूलाई अर्गनाइजै गरिसक्नु भएको छ भनेदेखि त्यो फर्मलाइज नगरिकन बाध्यता पनि थियो। अब के भयो त भन्दाखेरि, अहिले गरेको कुरामा एकदम नौलो नयाँ ल है, यो चाहिँ एकदम के भन्छ उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के हो छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने, श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला त्यही वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि, शङ्का गर्ने ठाउँ त्यहाँ पनि छ। अर्को बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था भनेको छ। अब यो रोजगारदाताबाट भुक्तानी गर्ने भनेर चाहिँ गराउँदाखेरि हामीसँग बायोलेट्रल एग्रिमेन्टको फाउन्डेसन राम्रो छैन, अनि हामीले चाहिँ त्यताबाट चाहिँ रिकभर गर्छौँ भन्ने के आश भएर अहिले हामीले मलेसिया पठाइरहेकोमा जुन समस्या देखिराखेका छौँ होइन, बाहिरबाट भन्दाखेरि त फ्री भिसा फ्री टिकट भनेको छ तर तिरेर गइराखेको छ भने त्यसलाई हामीले कन्ट्रोल गर्न नसकिरहेको अवस्थामा त्यो कसरी गर्ने? हुन त फेरि एउटामा चाहिँ यो के अरे बायोलेट्रल एग्रिमेन्टलाई रिभिजन गर्ने, त्यसलाई राम्रो बनाउने, स्ट्रेन्थेन गर्ने पनि कुरा आएको छ। त्यसपछि के अरे दूतावासलाई चाहिँ सबल बनाउने, अलि सुदृढ बनाउने भन्ने पनि कुरा आएको छ। तर त्यो सबल र सुदृढ बनाउनु चाहिँ कूटनीति आर्थिक कूटनीतिमा फोकस भनेर चाहिँ लेखिएपछि त हाम्रो श्रम कूटनीति कता गयो? त्यहाँ पनि ग्याप देखेँ मैले, होइन भने त्यो सँगसँगै जानुपर्ने कुराहरू हुन्थ्यो होला। तर त्यो चाहिँ कस्तो खालको भयो भने अहिले हेर्दा साउन्ड्स एकदम फेसिनेटिङ, प्याकेजिङ राम्रो आयो, अनि अब अर्को चाहिँ के भन्दाखेरि कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखै त हो नि, अब यसले नयाँ एनाउन्समेन्ट के दियो त? अब यसका लागि त्यो अघि भनेको 3 अर्बबाट त खर्च हुने हो, भने त्यो ठाउँमै गइरहेछ कि छैन भन्ने कुरा त शङ्का हुने भयो नि त। अनि अर्को चाहिँ सिप सिकेर मात्र वैदेशिक रोजगारीमा पठाउने भन्ने कुरा यो अगाडिदेखि नै चलिरहेको कुरा हो, उहाँहरूले यसलाई प्रोग्रामको रूपमा ल्याउनु भयो, राम्रो छ। तर अब हामीले चाहिँ यो जुन अघिको भनेको सिप विकासको तालिमसँग यसलाई कसरी जोडेर हेर्ने, यसको कार्यविधि कस्तो हुने, पहिला जस्तै गरी चाहिँ वैदेशिक रोजगार बोर्डले जुन तालिम दिएर सकायो त्यस्तै खालको नेचरमा पो जाने हो कि, त्योहरू चाहिँ अहिले हामीले ध्यान दिन सकेनौँ भने फेरि डिजास्टर हुने कुराहरू हो। एउटै मान्छेले 25 तालिम लिन्छ, 25 सर्टिफिकेट राखेर सिबी बनाउने बाहेक केही पनि हुँदैन, त्यसको भत्ता खाने काम मात्रै हुन्छ, यो केही पनि हुँदैन। सो यस्ता कुराहरूमा अलिकति ध्यान दिनु पऱ्यो, हुन त उहाँहरूले ध्यान सोच्नु भएको होला होइन, किनभने टाइम एन्ड अगेन उहाँहरूले है हामी चाहिँ यसमा छौँ भन्नुभएको छ त्यो कुराहरू। र अब एकदम बिल्कुलै नौलो नेपालको लागि अलिकति कन्ट्री स्पेसिफिक चाहिँ नौलो कुरा के छ भन्दा, यो रेमिटेन्समा चाहिँ रिसिटको आधारमा यो लटरीको कार्यक्रम भनेको छ, नेपालको लागि लटरी कार्यक्रम नौलो हो। बिचमा एकपटक एउटा कुरा उठ्यो थियो तर खासै त्यसले केही प्रडक्सन दिएन। तर यो जुन लटरीको कार्यक्रमले हाम्रो ओभरअल इकोनोमीलाई चलायमान बनाउँछ, यसले कन्ट्रिब्युट गर्छ भनेर सोच्न सकिने खालको चाहिँ होइन। यो लटरी कार्यक्रम विदेशतिर पनि खालि एउटा यो अलिकति यो के भन्छ फर्मल र सरकारले चलाएको संरक्षित खालको जुवा जस्तै त हो, होइन। अब यसमा जोड्ने भनेको अब यसलाई यसका धेरै पहलहरू छन्, त्यसका धेरै पाटाहरू छन्, त्यसभित्र काम हुन्छ नै होला, त्यो भयो भने राम्रो, यसले इन्करेज गर्ला। तर त्यसैलेकै त्यसकै आधारमा चाहिँ यो रेमिटेन्सेसहरू इन्फ्लो त्यताबाट हुन्छ भन्ने छैन, किन भन्दाखेरि जबसम्म हामीसँग आफ्नो नेपाल राष्ट्र ब्याङ्कको च्यानल मार्फतमा जुन जुन तत्तत् जुन वैदेशिक रोजगारीमा गएका गन्तव्य मुलुकहरूका ब्याङ्कहरूसँग सम्झौता भएर कार्यान्वयनमा आउँदैन, तबसम्म रेमिटेन्सको कुरामा हामीले यसरी लटरी सट्री ल्याएर चाहिँ त्यति धेरै आश गर्न चाहिँ सकिन्छ जस्तो लाग्दैन। नौलो छ होला, राम्रो भयो भने बेस भयो, तर यसैलाई चाहिँ धेरै खुसी हुने कुरा छैन, यही एउटा मात्रै चाहिँ नौलो कुरा जस्तो देखिन्छ। नत्र अरू सबै कुराहरू चाहिँ पहिला भइरहेकै कुराहरूलाई अगाडि बढाएको छ। जस्तो अर्को एउटा कुरा शून्य लागतको कुरा आइरहेछ, यो शून्य लागत भन्ने चिजलाई चाहिँ हामीले रोजगारदाताले बेहोर्ने गरी भनेर डिफाइन नगरेको अवस्थामा फेरि शून्य लागतले कन्फ्युजन हुन्छ। हामीले रिक्रुटमेन्ट कस्टलाई अहिले पनि जो करिडोर स्पेसिफिक ट्रेड स्पेसिफिक गरेर टुक्रा गरेर यसमा लाग्ने कस्ट के हो भनेर एनालाइसिस गरेर रिपोर्ट नल्याएसम्म यो शून्य लागत भन्ने चिजले अझ थप कन्फ्युजन लिने मात्रै हो। अब कस्तो हुन्छ भन्दाखेरि यसले कन्फ्रन्टेसन बढाउँछ भनौँ न एक हिसाबले। वैदेशिक रोजगार व्यवसायीहरूले के भनिराख्नु भएको छ भन्दा हामीलाई एक महिना बराबरको चाहिँ हामीलाई सेवा शुल्क चाहिन्छ भनिराख्नु भएको छ, अनि अरू बाँकी सबैले के भन्नुभएको छ भने यो पैसा लिन पाइँदैन भन्नुभएको छ। अरूले पनि भनेको के होला भन्दाखेरि यो सेवा शुल्क भार चाहिँ कसलाई पर्नु भएन भन्दा श्रमिकलाई पर्नु भएन। अब मेरो मतको कुरो गर्नुहुन्छ भने मलाई के लाग्छ भन्दा यो उहाँहरूलाई एक महिनाको दुई महिनाको तिन महिना कति हो त्यो लिनु पाउनुपर्छ, तर त्यो कोसँग रोजगारदातासँग लिनु पाउनुपर्छ। त्यो पार्टबाट जानुपर्नेमा हामी शून्य लागत भनेर चाहिँ एकदम एम्बिगुस कुरा गरिदियो भनेदेखि त्यसले कन्फ्रन्टेसन ल्याउँछ। उसै पनि अहिले तत्काललाई वैदेशिक रोजगार व्यवसायी र सरकार बिचको सम्बन्ध त्यति राम्रो भइरहेको छैन, यो अवस्थामा चाहिँ त्यसरी चाहिँ एनाउन्समेन्ट आउँदाखेरि यसले अलिकति काउन्टर प्रोडक्टिभ हुन्छ कि, अलिकति त्यो पार्टबाट नै सोच्नुपर्छ होला। यसलाई इम्प्लोयर पे मोडलमा चाहिँ गर्ने, त्यसका लागि चाहिँ सरकारले एकाउन्टेबिलिटी लिएर त्यसका लागि हामी चाहिँ नेगोसिएसन गरिदिन्छौँ भन्या भएदेखि यसले वैदेशिक रोजगार व्यवसायलाई पनि ल्याउँथ्यो, नागरिक समाजलाई पनि ल्याउँथ्यो, ट्रेड युनियनलाई पनि हुन्थ्यो, सरकार पनि सँगै हुन्थ्यो, सँगै हुन्थ्यो। तर यसले अलिकति एम्बिगस कुरा गर्यो कि जस्तो मलाई फिल भएको छ। अब बुझ्नेले आफै बुझ्छन् भन्ने खालको छोडिदिने हो भने त यसलाई त्यो त अर्थै रहेन, तर त्यसरी अलिकति क्ल्यारिटीतिर जानु पर्थ्यो कि भन्ने हो। अब यसमा मैले देखेको दुई तिनवटा कुरा राम्रो भनेको म अघि मैले भनिहालेँ, यो जुन रिप्याट्रिएसन डेड बडी रिप्याट्रिएसन र अनि त्यसपछि क्राइसिसमा भएका वर्कर्सहरूलाई फिर्ता लिएर आउने कुरामा जुन बजेट विनियोजन छ त्यो चाहिँ बेस्ट हो, यो बजेटको सबभन्दा बेस्ट पार्टै त्यही हो मैले देखेको। अब अरू भनेको चाहिँ लगभग खासै नयाँ कुरा चाहिँ अब त्यो पनि नयाँ कुरा चाहिँ होइन तर बजेटै विनियोजन गरे भएर खुसी भयो हो नयाँ कुरा के पनि होइन रिप्याकेजिङ हो नौलो कुरा आएको भनेको लटरीको कुरा हो त्यो बाहेक त्यो जुन इन्करेजमेन्टका कुराहरू होइन अनि त्यसो प्रोटेक्सनका कुराहरू सामाजिक सुरक्षाका चाहिँ लाई एक्सप्यान्ड गर्ने कुराहरू चाहिँ उहाँहरूको इन्टेन्सन राम्रो देखिन्छ पोजिटिभ इन्टेन्सनका साथ राम्रो कुरा अगाडि ल्याउनु भएको छ यही प्रायोरिटीमा उहाँहरूले एकदम राम्रो स्पेसिफिकली काम गर्न सक्नुभयो भने सबैलाई सँगै ल्याएर छलफल गरेर निर्णय उहाँहरूको उहाँहरूले गर्नुहोस् छलफलमा सबैलाई बोलाउनुहोस् त्यो गऱ्यो भने चाहिँ इम्प्लिमेन्टेसन सजिलो हुन्छ होला
1: सर तपाईँले ब्यालेन्स तरिकाले भन्नुभयो राम्रा पक्षका कुराहरू पनि बताउनुभयो नराम्रा पक्षका कुराहरू अथवा भनौँ न अलिकति चित्त नबुझेका कुराहरूलाई पनि ब्यालेन्स तरिकाले सन्तुलित रूपमा बताइसक्नु भयो ठ्याक्कै त भन्नुपर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन
0: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ तर यो भन्न मात्रै मिल्छ अब कार्यान्वयनको कुरामा अघि मैले भने जस्तो धेरै ग्रे लाइनहरू छन् त्यो ग्रे लाइनहरू स्पेसिफिक भइदिए भए अझ हामी खुसी साथ मन खोलेर भन्न मिल्थ्यो तर के त भन्दा अब जस्तो हामीले त त्यही भएको टेक्स्टलाई नै हेरेर न भन्ने हो टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो यसले दुईवटा पार्टबाट अपर्याप्त छ एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको हामीले आफैले भनेकै कुरा के हो भनेर डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसको आस्पेक्ट्सहरू त्यो कारणले डिफिनेसन गर्नै पर्छ भने अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ
1: अनि यो अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन
0: अहिले कस्तो भयो भने यो बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुलिया जस्तो लाग्छ मलाई त्यो कारणले हजुरको क्वेसनको एन्सर इज त्यसरी एकदम छैन डिटेल्डमा छैन कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ दुई तिन महिनाको प्लानहरू ल्याउँदैछ होइन अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेक होल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ 15 आउनै पर्ने बाध्यता थियो त्यो कारणले गर्दाखेरि प्रोबेब्ली मैले खालि डट जोड्न खोजेको एनाउन्समेन्ट अहिले भइहाल्छ अब डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ
1: त्यो पहिलेका बजेट भाषणले जति पनि कार्यक्रमहरू ल्याए अथवा योजनाहरू बनाए त्यो चाहिँ कतिको कार्यान्वयन भए
0: यस्तो छ अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भए भन्ने कुरा एउटा हो भने अर्को चाहिँ त्यसले दीर्घकामी रूपमा चाहिँ के कहाँ असर गर्यो भन्ने कुरा हेर्नुपर्छ दीर्घकामी असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेका थियो प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएनन् पहिलाको बजेटबाट तर दीर्घकामी प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट एउटा मात्रै एक्जाम्पलले बुझाउनलाई जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको त्यसले दीर्घकामी प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन जसलाई परेको छ उसलाई मात्रै हो त्यो त पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो हेर्दाखेरि एउटा इन्डिभिजुअल केस ह्यान्डल गरे जस्तो तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त त्यस्ता खालका कामहरू पहिला कहिले भए तर के भएन भन्दा जस्तो यही के भन्छ वैदेशिक रोजगारीमा जानको लागि लिने ऋणको चक्रीय ब्याजमा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन पहिला पनि थिएन भने चक्रीय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन अब यहाँनिर एउटा एनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा त्यहाँ हिट गर्न सक्ने चक्रीय ब्याजसम्मलाई हिट गर्न सक्ने चाहिँ के भन्दा बिना धितो ऋण दिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ नेपालमै भएको रोजगारदातासँग उठाउन सकिँदैन अब विदेशमा भएको रोजगारदातासँग कसरी उठाउने होला र होइन अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउने कमाउने कुराहरू बढ्छन् होइन अनि सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट होला तर त्यो सिप विकाससँग चाहिँ हामीले केही गरी सिस्टमेटिकली जोड्न सकेनौँ र यसै गरी बाहिरबाट आएर तिन महिने छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला। र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तिन महिना चाहिँ यहाँ गरिराख्ने बेलामा त म तिन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेका छ त्यो मेन्टालिटीले कसरी एड्रेस गर्छ त गर्दैन नि त। सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिमी यहाँ कुर्दाखेरि त्यहाँ पाउँछौ भन्ने ग्यारेन्टी म दिन्छु भनेर सरकारले भन्न सक्नु पऱ्यो नि त, त्यो त सरकारको स्कोपमा पर्दैन। त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्ट्सहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो। बरु इनबिल्ट के गर्न सकिन्थ्यो भने जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यही नै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिपयुक्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अनि छुट्टै अर्को थप सिपको कुराहरू गरिराख्नु पर्दैन थियो होला नि त। जस्तो एक्जाम्पलको लागि मसँग मैले त पाइनँ, मभन्दा अगाडि मेरो दाजु दिदीहरू दुई चार वर्ष जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यावसायिक भनेर तालिमै त्यहीँ गर्नुहुन्थ्यो, केही नजाने पनि त्यति त जान्नुहुन्थ्यो नि त उहाँहरूले, पूर्व व्यावसायिक त कम्पलसरी थियो, हाम्रो पालिमा थिएन होइन, मभन्दा पछिको त झन् के पनि गर्नै पाइएन, हामीसँग सुन्नसम्म पायौँ, अगाडि कहाँ देख्न पायौँ। त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेटभित्र ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि बाह्र कक्षा दस कक्षा पास गरिसकेपछि दस र बाह्र कक्षाको थ्रेसहोल्डलाई पास गरिसक्दा उनीहरूसँग सामान्य सिप त भइसक्थ्यो नि त। अब सिपयुक्त जनशक्तिको कुरा गर्ने हो भने हामीले माथिबाट रिइन्फोर्स्ड तालिम दिएर धेरैलाई क्याप्चर गर्न सक्दैनौँ। रिइन्फोर्स्ड तालिमले कसलाई दिन्छ त भन्दा टार्गेटेड पपुलेसनलाई मात्र दिन्छ, हाम्रो उद्देश्य टार्गेटेड पपुलेसन होइन। र ओभरअल यो बजेटको चाहिँ इन्टेन्सन के पनि देखिन्छ भन्दा सरकारले यो वर्कफोर्सलाई रिटेन गर्ने भन्ने चाहिँ यो बजेटले देखाउँछ, तर रिटेन्सन क्यापेसिटी हाम्रो छ कि छैन भन्ने कुराको एड्रेसै गर्दैन। यो बजेटको इन्टेन्सनको लाइनमा हेर्नु भयो भने त्यहाँ देखिन्छ हामी चाहिँ जनशक्तिलाई यहाँ रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ क्या ओभरअल। अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्, तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्, त्यो 2200लाई घटाएर 2000 ल्याउनको लागि प्लान के त, त्यो त यहाँबाट देखिँदैन। ल रिटेन्सनको कुरा गरियो, भोलि फर्केर आइसकेकाहरूलाई तिमीहरू जान पाउँदैनौ भनेर रोकेर त भएन होला, होइन, कसरी रिटेन गर्ने त हाम्रो स्पेसिफिक क्षेत्र बनाइदिनु पऱ्यो नि त। सरकारको पार्टबाट के भइरहेछ त त्यो चिज त देखिएन यसबाट, भने यो पार्टबाट म स्केप्टिक छु होइन। तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङै भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो, तर पनि त्यति धेरै होपफुल अहिले नै त भइराख्ने अवस्था चाहिँ छैन।
1: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
0: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, समस्या होइन। जटिल किन छ, समस्या त भनेको त भोलि जटिल बल्झेपछि समस्यामा आउला होइन, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन कि। अघि मैले भने जस्तो रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेथले उहाँले ल्याउनु भएको हो, तर त्यो रिटेन्सन गर्ने प्लान के त, र अरू धेरै सोच्नु परेन। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन। हामी केमा कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिराखेका छौँ भने त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ। र अब अरू एक दुईवटा प्लानैको उसमा हेर्ने हो भने पनि नि प्लान नै गरेर एकचोटि हेर्दाखेरि जस्तो यो के अरे एग्री पुलिङको कुरा आयो, त्यो एग्री पुलिङको प्रायोरिटी कसलाई त, कसले पाउँछ त भोलि यहाँ निजी क्षेत्रलाई एग्री पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ, त्यो भनेदेखि के ठुला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो होइन। अब त्यो एग्रो पुलिङ गर्दाखेरिको टर्म्स एन्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने, हामीले जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिराखेको छौँ, त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ, जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठुलो इन्डस्ट्री छ, अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्रो पुलिङ गरेर देखाउनु पऱ्यो नि त। अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हजुरलाई साउन्ड होला, तर मैले भन्न खोजेको छु भने त्यहाँनिर एक त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गरी जान्छ, त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रोपुलिङको प्लान पो ल्याउनु पऱ्यो त, भनेको स्पेसिफिक हुनु पऱ्यो त्यो ठाउँको लागि, त्यही चाहियो। त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो, तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स छ कि छैन त त्यहाँ पनि हेर्नु पऱ्यो क्या। त्यतातिर चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि, अब 15 गते ल्याइहाल्नु पर्ने, यता कन्सल्टेसन चलिरहेको भएर त्यो डिटेल नआएको हुनसक्ला, तर यो कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ। जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल, अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसकौँला अरे आजको मितिमा, तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हो नि होइन, जुटको खेती गर्नलाई त रोक्या होइन, त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो, भनेपछि वाइ नट हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजहरूलाई एग्रोपुलिङ गरेर त्यो गऱ्यो भने त त्यो त मेन बालीभन्दा फरक बाली उब्जने चिज भयो जुट खेती त, भने त्यतातिर सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान, हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने, यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखिएको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु, भने चाहिँ होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो, जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ, त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो, खालि घरमा राखेर भात खुवाउने मात्र होइन क्या, त्यो भात खुवाउनलाई चाहिने चामल उत्पादन गर्ने, तरकारी उत्पादन गर्ने, कुखुरा पालिदिने, दुध उत्पादन गर्ने पनि त इन्डस्ट्री हुन्थ्यो नि त, त्यो पेरिफेरल इन्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन। अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै आउँछ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ, इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ। प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन्, तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ।
2: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेट, श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin, safety!
4: Michelin, Michelin, Michelin. World's number one tire brand.
5: Classic Deco 16th anniversary offer. Jati ma chayo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hapta. 3 jana lai 3 mahina internet bonus. Ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jati ma chayo.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेसनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आर्थिक वर्ष 2083-84 को बजेट श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजनाको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौँ। अब बाँकी कुराकानी सुनौँ।
3: वैदेशिक रोजगारीमा जाने जति पनि युवाहरूको सङ्ख्या छ, त्यसलाई चाहिँ नेपालमै रोक्ने आधार चाहिँ कतिको देख्नुहुन्छ?
4: अब यो यस्तो छ, आर्थिक सामाजिक रूपमा हेर्नुपर्छ यसले। सामाजिक रूपमा हामी रोक्न सक्दैनौँ यो जति टाउको फुटा पनि रोकिँदैन। किनभनेदेखि पल्ला घरको मान्छे गइराखेको छ, मैले यहाँ चाहिँ मैले एकदम राम्रो स्ट्रङ केही कुरा नदिकन किन रोकिन्छ? रोकिँदै रोकिँदैन नि, होइन? आजको मितिमा एउटा भिसा लिएको मान्छेले चाहिँ अमेरिकाको भिसा भएको एकदम स्पेसिफिक इक्जाम्पल, अमेरिकाको भिसा लिएको मान्छे अमेरिका नगएर नेपालमा बस्यो भने गाली गर्ने अवस्था छ नेपालीहरूले, साथीहरूले, होइन? भनेपछि त्यो अवस्था भनेको सामाजिक कुरा छ नि त। त्यो चिजबाट त हामी रोक्न सक्दै सक्दैनौँ। तर अब इकोनोमिक रिटेन्सनको कुरा, इकोनोमिक आस्पेक्टबाट रिटेन्सनको कुरालाई चाहिँ हामी केही हदसम्म सक्छौँ। जस्तो एक्जाम्पलको लागि, सबैजना वैदेशिक रोजगारीमा जान लागेका मान्छेहरू जुन छन् ती सबै एप्लिकेन्ट्सहरू जान पाएको होइनन्, सर्टेन पर्सेन्ट जानुभएको हो, होइन? त्यो कुरालाई हामीले ध्यान दिने हो भनेदेखि हामीसँग यहाँ भएका विकास निर्माणका कार्यक्रमहरू जति पनि छन्, होइन, यसमा चाहिँ हामीले डाइरेक्ट लिङ्केज गर्न सक्यो भने केही रिटेन्सन सुरु हुन्छ। त्यो रिटेन्सन सुरु भएर त्यसले प्रोडक्सन राम्रो दियो भने बल्ल के हुन्छ त भन्दा नेक्स्ट जेनेरेसन रोकिने हो। अहिलेकोमा हामीले बिउ रोपेका छैनौँ, हामी रोक्ने मात्र कुरा गरेर रोकिनेवाला छैन। सो अहिले हामी कुन फेजमा छौँ भनेर हेर्ने हो भने अहिले हामी रिटर्न फेजमा छौँ। त्यो रिटर्न फेजमा भएको अवस्थामा त्यो रिटेन गर्ने, त्यो रिटर्निहरूलाई रिटेन गर्ने प्लानहरू स्पेसिफिक नल्याउने हो भने यसले नयाँ जान लागेका एस्पाइरेन्टहरूलाई रोक्न सक्दैन। हुन त यो बजेटमा एउटा रिटर्निहरूको प्रोग्राम पनि बनाएको छ, एनाउन्स गरेको छ, होइन? तर त्यो रिटर्निहरूको प्रोग्राम कस्तो खालको, के हो, कुन स्कोपमा, कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन। अब त्यो पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने भनेदेखि अब यो फेरि यो पनि एउटा गफ होला, होइन? यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला। त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एस्पाइरेन्टलाई रोक्छ। अब भेरी त्यो दुईवटा सेन्टेन्समै भन्ने हो भने चाहिँ एस्पाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन। रोक्ने नै हो भनेदेखि हामीले रिटर्निलाई रिटेन गरेर देखाउनु पऱ्यो र अनि एस्पाइरेन्टहरू रोकिन्छ।
3: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नुभयो नि, जुन सङ्ख्या देखाइदिनु पर्ने थियो रोजगारीको, भनौँ न यो स्पष्ट लक्ष्य वा सङ्ख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुनसक्छ भनेर तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
4: अब यस्तो हो कि अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि, हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल्मलिन्छौँ नि त। हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउँ भन्ने सोचेका हो नि त। र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पऱ्यो नि त। र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिलाका उसले गरेको जस्तो एनाउन्समेन्ट मात्रै होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पऱ्यो त भन्दा यो चाहिँ इकोनोमिक जोनमा अथवा मानौँ एक्जाम्पलको लागि हामीले भैरवाको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोइमेन्टको अपर्च्युनिटी छ, त्योमध्ये यति इम्प्लोइमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पऱ्यो नि त। नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नलाई त के भएर मैले पनि के भनिदिन सक्छु भने मेरो घरमा उतै आँगनमा अटाउने जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि, भन्नलाई के बिग्रेर भनेर त भएन, होइन? अब भोलि परिहाल्यो होला तैँले भनेको थिइस् भने म टेन्टै गाडेर भए पनि 10-15 जनालाई त राखौँला नि त के बिग्रेर। त्यस्तो त्यो हच्वातालले एडोक किसिमको कुरा गरेर भएन। हामीसँग के हुनु पऱ्यो त भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामीले हासिल गऱ्यौँ कि गरेनौँ भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त। ल हामीले दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटाएर 2000 पुऱ्याउँछौँ भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200 × 365 छ, त्यो 200 × 365 हामी कहाँनिर रिटेन गर्छौँ भन्ने कुराको प्लान पनि त चाहिएला नि। त्यो चाहिँ नगर्ने अनि खालि हामी रो चाहिँ इन्सेन्टिभाइज अरू तरिकाले गर्छौँ भनेर मात्र भन्दाखेरि त्यसले दिँदैन.
3: अर्को यो सिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ. जे होस् यो उद्योग र श्रम बजारसँग चाहिँ आबद्ध सिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी. अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
4: अब यो चाहिँ कस्तो भने एकदम टटका र आवश्यकता भइसकेको कुरा थियो. यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो. ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भनिरहनु भएको थियो इन्टर्नसिपको नाममा श्रम शोषण भयो भन्ने कुरा थियो. त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो. अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी हेर्ने, यस्तो ठुलो नेटवर्क जालो फिजेको छ. यो चाहिँ फेरि सर्फेसमा हेर्दाखेरि इन्टर्नसिप मात्र देखिन्छ होइन, तर यो चाहिँ के भने शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग, उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गर्नलाई, त्योसँगको सम्झौता छैन. स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेको छ भने चाहिँ त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइराखेको छ कि. त्यो सिस्टममा एक्चुली हेर्नुपर्ने अवस्था छ. जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने हो भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टर्नल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि, त्यसले त्यहाँ गएर कति गरिरहेको छ के गरिरहेको छ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहाँतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेको छैन. त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ. अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यत्तिकै एउटालाई लिएर आएर काम मात्र लगाएर भोलि एउटा चिठी लेखेर पठाइदिएको भरमा काम त्यसरी लिन त पाइँदैन नि त. त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबल के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्. तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने हो भने त त्यो झन् छुट्या छ. केयर सेक्टर पनि जोडिनुपर्ने हो. अब हुन त अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर त यसो हेर्दा दुइटा छुट्टै छुट्टै जस्तो लाग्छ, तर होइन, किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ. र अनि जस्तो नर्सिङ पढ्ने, अरू चाहिँ स्पेसिफिक चाहिँ यो फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि त, त्यहाँ पनि त इन्टर्नसिपको लागि भनेर गरेको छ. जे यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ. यो अहिले 15 गते भनेर बुझ्नु पऱ्यो. यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन्. त्यसभित्रको डिटेल्सहरू उहाँले बुझ्नु भएको छ छैन, छैन भने विज्ञहरूलाई बोलाएर बुझ्न सकियो. विज्ञहरू नेपालका जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँहरूले पाउनुहुन्न, उहाँहरूले सहयोग गरिराख्नु भएको छ. सो उहाँहरूले हेल्प गर्नुभयो भने यो राम्रै हुन्छ होला.
3: अर्को पक्ष भनेको जुन यो विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ, यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
4: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका जति पनि कुरा छन् यो सबै रिजल्ट गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो. अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झन् हुँदै भएन. त्यो एनाउन्समेन्ट हो, ठिक हो, राम्रो चाहियो थियो. त्यो चाहिँ ब्रोडर थिम हो, त्यो थिममा बसेर अघिका थ सब थिमहरूमा काम गर्नुपर्ने हो. अब अहिले देखेका जस्तो 3-4 कुरा अहिले जुन बजेटमै एनाउन्स भएको चाहिँ बायोलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन, त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू, यी सबै जे जे कुराहरू आएका छन् यो राम्रो कुरा हो. अब यहीँ पनि के छ भन्दाखेरि अब डिटेल प्लानमा त्यो ट्राइब्युनलहरूलाई जुन श्रम ट्राइब्युनलहरूको कुराहरू छ एक्टिभ बनाउने गर्ने भनेको छ. त्यसै गरी चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणलाई पनि चाहिँ ठाउँ ठाउँमा उच्च न्यायालय मार्फत चाहिँ गर्ने कुराहरू गर्यो भने, जस्तो हाम्रो एनएनएसएमका अध्यक्ष अधिवक्ता कृष्ण नेपालीले भन्नुहुन्छ, यो चाहिँ के भन्छ टेम्पररी सेसन्सहरू गर्न, कोर्ट सेसन्सहरू गर्न सकिन्छ भन्नुहुन्छ. त्यस्ता खालका कार्यक्रमहरू मार्फतबाट चाहिँ गर्न सक्यो भने त्यो एड्रेस होला. यस्ता धेरै कुराहरू छन् जुन गरिसकेपछि यो एनाउन्समेन्ट नगरे भए पनि हुन्थ्यो.
3: यो अर्को भनेको यो नयाँ गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्नु गर्ने भन्ने कुराहरू पनि छ. यो चाहिँ साँच्चै आवश्यक थियो,
4: यो एकदमै आवश्यक थियो. किनभनेदेखि हामी अहिले कस्तो खालको छ भने टेक्ने ठाउँ नभएको अवस्थामा छौँ. हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन्. ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ टाइपका, भनेको सफ्ट चाहिँ खालका ल हो होइन, जसमा हामीले चाहिँ जसको ग्राउन्ड बाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन, अन्डरस्ट्यान्डिङ हो होइन. त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो। र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन, त्यो कारणले गर्नै पर्थ्यो। र पिपल फोरम फर ह्युमन राइट्स, पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पिआइएल नै गरेको थियो, र पिआइएलमा एउटा भर्डिक्ट पनि आएको थियो। भनेपछि यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या, त्यो कारणले यो गर्नुपर्ने थियो। तर कस्तो खालको भन्दाखेरि प्रपर होमवर्क पनि गरौँ, र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो, जसलाई हामीले एनालाइसिस गर्न पाउनुपर्ने थियो। त्यो चिज चाहिँ अहिले पनि नभएको छ, एउटा गुनासो। अब यो मौकाको फाइदा उठाएर मैले गुनासो पनि राखेँ,
3: पटक पटक यो दोहोऱ्याइ नै रहेका छौँ, विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नीहरू हुनुहुन्छ। अब समय चक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गऱ्यो हामीले अघिल्लो भेटमा चाहिँ, 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गऱ्यो। अबको समय भनेको अलिकति रिटर्नीहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ। उहाँहरूको जति पनि सिप छ र उहाँहरूले ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ, त्यसको लागि चाहिँ के गर्नुपर्छ?
4: हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि, हामीले पुँजी मात्रै भनिराखेका छौँ क्या। पुँजीको चार प्रकार चाहिँ हामीले बिर्सिनु भएन। एउटा सामाजिक पुँजी पनि ल्याउँछ, सांस्कृतिक पुँजी पनि ल्याउँछ, मानवीय पुँजी पनि ल्याउँछ, अनि बल्ल आर्थिक पुँजी ल्याउने हो, पैसा फोर्थ हो। त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गऱ्यौँ। मलाई यो बजेटमा एउटा बन्न नपरेको कुरा अर्को एउटा पनि के छ भने, एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ, अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा? हुँदै हुँदैन क्या, त्यो कन्सेप्टै रङ हो। त्यो ग्राउन्डबाट बाहिर निस्क्यौँ, लेट्स ग्रेजुएट फ्रम द्याट क्या। हामी चाहिँ अहिले पनि त्यही कुरा, एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु, हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु, अनि मिठो खाना दिन्छु, पहिलाभन्दा सुकिलो मुकिलो लुगा लाउन दिन्छु भनेरै वैदेशिक रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो के। अब यसलाई अनप्रोडक्टिभ भनिएको छ, लगानी गर भने छ। अब घरमा चाहिँ मन कल्पाएर अनिखेर त्यहाँ अर्को ठाउँमा लगानी गर्न जान्छ, जाँदैन नि, त्यो इम्प्र्याक्टिकल कुरा गरेर हुँदै हुँदैन। त्यो एउटा चाहिँ मलाई चित्त नबुझेको कुरा, पहिलेदेखि मैले भनिराखेको। र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पऱ्यो भने, त्यो चिजलाई कसरी युज गर्ने भनेको, केही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त। लुगा चाहिँ त अहिले सामान्य लगा भनेर बस्ने होइन नि, त्यतातिर ओरिएन्टेसन बिग्रियो क्या हाम्रो सरकारको। त्यो कारणले गर्दाखेरि सिप पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो, उसको आवश्यकता हेर्नु पर्यो, उसको क्षमता हेर्नु पर्यो। क्षमता, रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रडक्ट ल्यायो भनेदेखि नभने पनि हुन्छ, यो नभनिकन पनि आफै हुन्छ कि त्यो लाइनमा जान्छ। तर हामीले के गरिरहेका छौँ त भन्दा, हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्रै फोकस गरिराखेका छौँ, हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छैनौँ। एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्न पाइन्छ? त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त
3: सर। अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेको छु, यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुराहरू पनि छ, र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने न्यूनतम ज्यालाका कुरा, बिमा र बैङ्क मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि, यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्?
4: यो चाहिँ कस्तो भने, अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो। जस्तो यो त हाम्रो इन्टर्नल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि यो चाहिँ, र यो चाहिँ कस्तो भने, इन्सेन्टिभाइज हामीले गर्न नसकेको कारणले, जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ, किन करको दायरामा आउन हिचकिचाइरहेको छ, किन सामाजिक सुरक्षामा लान सकिराखेको छैन भन्दा, यसका अन्य पेरिफेरल कारणहरू पनि छन्। जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरेँ, जस्तो मलाई लाग्छ हाम्रो बोर्डर लाइनमा भएका उद्योगहरूले सकेसम्म इन्डियनहरूलाई रिटेन गर्न खोज्छ नि त, किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरू ल्याउँदाखेरि सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेका कुरा त छ नि त, यो त यथार्थ हो। भनेपछि त्यहाँनेरि हामीले इन्सेन्टिभाइज गर्न सक्यो र त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त। हो त्यसरी हामीले हेरिराखेका छैनौँ कि यसलाई हामीले के भन्यो भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ, छुट्टा छुट्टा हेऱ्यौँ, जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको छवटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले के गरेर विचार गऱ्यौँ भन्दाखेरि छवटा कुना नभनेर यो छवटा चाहिँ बिन्दु भनेर हेऱ्यौँ कि, बिन्दु होइन यो कुना हो, त्यसरी हेरियो भने यो रिजल्भ हुन्छ। नत्र चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौँ भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त। त्यो कारणले गर्दा यो कार्यान्वयनमा जान नसकेको अहिले पनि त्यही हो, पछि पनि त्यही हो। भनेपछि हामीले उसलाई इन्सेन्टिभ के हो त, त्यो कुरामा हाम्रो क्लियर भइरहेको छैन। जब क्लियर हुन्छ यो लागु हुन्छ, जबसम्म क्लियर हुँदैन लागु हुँदैन। अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न द्याछु मात्रै क्या, त्यतिले त भएन नि त। त्यो उद्योग गर्न दिनलाई अरू अन्य पूर्वाधारका कुराहरू जस्तो सडक बाटो जो कतिको जोड दिएको छ, थ्री फेज लाइन लिनलाई कतिको सहज भएको छ, उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ, उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ, अनि त्यसपछि आएर यो क्रस बोर्डर चाहिँ आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ, यी सबै कुरा त हेर्छ त। त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भयो भने न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्भ हुनेवाला छैन। वर्कर्स राइट्सलाई कर्टेल गरेर उसलाई दिनुपर्छ भनेको होइन, तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पऱ्यो नि त। त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ क्या, त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो। अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नजान नै खोज्छ नि त।
3: यो अर्को अघि अलिकति यो स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोट्याइसक्नु भएको छ यहाँले, विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सिर्जनाको माध्यमका रूपमा चाहिँ कतिको महत्त्व दिइएको छ।
4: अब यो चाहिँ मेरो एकदम ठुलो पहिलेदेखिको आग्रह माग नै यही थियो क्या। हामीले के हो भन्दा जबसम्म माइक्रो इन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठुला इन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन, किनभने माइक्रो इन्टरप्राइजले सप्लिमेन्ट गर्छ कि ठुला इन्टरप्राइजेसहरूलाई, त्यसले गर्दाखेरि माइक्रो इन्टरप्राइज ग्रो हुनै पर्थ्यो। त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो, यहाँनिर सपोर्ट गर्नै पर्छ। अब हामी क्लियर चाहिँ हुनुपर्छ है, कसरी कुन दायरामा कुन स्कोपमा कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ। त्यो क्ल्यारिटी भइसकेपछि चाहिँ हामीले के गर्न सक्छ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामीले दिन सक्यो भने यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ। अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन। हामी केमा काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अघि भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ अब फेरि हेक्सागन दिमागमा आयो, हेक्सागनै सोचौँ। हेक्सागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ, हेक्सागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफ्रेन्ट पोइन्ट भनेर। त्यसलाई हामीले जब लाइनले ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ, त्यसले एउटा एरिया कभर गर्छ। जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर भ्यार भ्यार पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या। त्यहाँ एउटाले किमा बनाउनु पऱ्यो, एउटाले पिठो बेल्नु पऱ्यो, अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पऱ्यो। त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागोनल स्टाइल, अब हेक्सागोन होइन पेन्टागन भनौँ, र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सक्यो र पाँचवटा कर्नरबाट गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ। नत्र चाहिँ के हुन्छ त भन्दा त्यो सस्टेनेबल हुँदैन। त्यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटै गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त। जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त, त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिटमा चलाउँछ नि, त्यसरी हुँदैन। त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पऱ्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन, सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पऱ्यो क्या। त्यसरी गऱ्यो भने हुन्छ, त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो, यसले प्रोडक्सन राम्रो दिन्छ।
3: यो अर्को भनेको वन हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा, अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गरी काष्ठ वन पैदावारका कुराहरू काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन्। अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ। यो वनलाई संरक्षणको सीमित दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यावहारिक छ?
4: अब यो चाहिँ कस्तो भने व्यवहारिक र अव्यवहारिक भनेर यस्तो राइट एन्ड रङको एन्सर हुँदैन. यो चाहिँ यो चाहिँ के भने हामीसँग भएको वनको डिफ्रेन्ट प्रकारहरू छ नि, त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन, कबिलियत वन जुन छ, यो वनको उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन. नत्र अब अहिले जुन जसरी भनिरहेको छ यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा मैले आफैले गएर हेरेको छु होइन. जस्तो मसलाकोबाट चाहिँ धुप बनाउने अनि एन्टी के अरे पेस्टिसाइड्सहरू बनाउनेहरू, तितेपातीबाट पेस्टिसाइड बनाउने, यी सबै कुराहरू त भइ नै राखेको छ नि. अहिले भएकै कुरा हो यो, नयाँ नौलो केही पनि होइन. मैले अघि भने प्याकेजिङ राम्रो हो यो भन्छ. यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो. जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ नेपालको, वान अफ द राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकग्नाइज भएको होइन. त्यसबाट त्यो मार्फतबाट हामीले भइरहेको स्ट्रक्चरलाई युज गर्न किन कन्जुसाइ गर्नु, कि भएको चिजहरूलाई युज गरौँ न पहिला. भनेपछि यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सक्यो भनेदेखि यसले प्रोडक्टिभ होला. होइन अब हामीले हाम्रो देखेको पकेट क्षेत्रको सभासदले चिनेको मान्छेको र त्यो कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ. नत्र भने यसले चाहिँ प्रोडक्सन राम्रै दिन्छ. जस्तो अहिले यो के अरे वन क्षेत्रमा, राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि, भनेको आफै ग्रो हुने, त्यसमै पनि कति चिजलाई हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त. त्यहाँ हार्भेस्ट हुन पाएको छैन होइन. तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ, त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेटेड हुन्थ्यो. जस्तो मैले रुख काट्ने कुरा गरेँ होइन, मैले भनेको उन्युको कुराहरू होइन, त्यहाँनिर च्याउको कुराहरू, त्यो त वेस्ट भएर जाने चिज हो नि त. अब त्यो कति कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ, बाँकी त वेस्टै हो, ड्राई भएर जाने चिज हो. भनेपछि त्यो कति हो के हो भनेर क्यालकुलेटेड भएरै, मलाई त्यो म विज्ञ होइन, तर क्यालकुलेट गरेर हामीले त्यसबाट एक्सट्र्याक्ट गर्न सक्यो भने त त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त. सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ. खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भने जस्तो गरेर चाहिँ हुँदैन. जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा, वनको कुरा उठ्या भएर, वन्यजन्तु र मानवको द्वन्द्व जुन छ त्यो त यसले निराकरण गर्न सक्छ, यो प्लानले निराकरण गर्न सक्छ. तर अहिले पनि त हामीसँग व्यवस्थापन त भइराखेको छ नि त्यो चिजलाई. त्यसलाई के गर्नु पऱ्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पऱ्यो. त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पऱ्यो. यसरी हेर्नुपर्छ. तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन.
3: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
4: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुराहरू चलिराख्छ, यसमा नयाँ नौलो ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुनेवाला छैन, यसले केही पनि दिँदैन. अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेसनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला. यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ. बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन,
3: बन्दैन पनि
4: किनभने यसले क्लियर दिएन. अब अघि भने जस्तै 15 गतेको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ.
3: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
4: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन. र उहाँहरू पनि यही समुदायको, यही समाजको, यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरका कुरा ल्याउनुहुन्न उहाँहरूले, हामीलाई थाहा छ. अब के गर्नु पऱ्यो भन्दा यसलाई इम्प्लिमेन्टेसनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर, नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ. नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन. त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ, डिटेल्ड प्लान है, फेरि त्यो भनेर प्लान मात्रै होइन, यो त एनाउन्समेन्ट मात्रै हो. डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग, नबुझ्ने पार्टीसँग, अपोनेन्टसँग, सँगै भएकासँग, सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ. यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ. एकदमै हतार गरेर होइन, भोलि नै मलाई रिजल्ट चाहिएको छ, देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ. त्यो कारणले गर्दाखेरि नआत्तिकन, अहिले पनि बिग्रिया केही पनि छैन, राम्रै कुराहरू त भइरहेको छ, पोजिटिभ नै छ, भनेपछि अब प्रपर प्लान गरिएन भने चाहिँ जटिल छ, समस्यामा नलगौँ, जटिलतामै राखौँ, त्यो जटिलतालाई सहजीकरण गर्दैछौँ, सहज बनायौँ भने राम्रो हुन्छ। र सहज बनाउने एउटा तरिका चाहिँ के भने, नेपालमा सबैभन्दा बेस्ट ऊ चाहिँ के छ भन्दा, नेपाल सरकारलाई विज्ञहरूले हरदम सहयोग गरेका छन्, सहयोग लिउँ। उहाँहरूले कहिले पनि त्यस बापतमा मलाई इन्सेन्टिभ चाहियो भनेर माग्नु पनि भएको छैन, सकिन्छ दिउँ, नसके पनि सम्मान गरेर उहाँहरूसँग चाहिँ विज्ञता, उहाँहरूको विज्ञतालाई उपभोग गरौँ। त्यसपछि जसलाई जसको सरोकार हो त्यसलाई नै सोधौँ, होइन, खेलाडीहरूले खेलौँ, दर्शकहरूले गरेर खेल्न नथालौँ, रेफ्रीले आफै गोलानी काम नगरौँ, त्यति गऱ्यो भने राम्रो हुन्छ। सबैले आफ्नो आफ्नो जिम्मेवारीमा काम गऱ्यो भने अगाडि बढ्न सजिलो हुन्छ। तर के नसोचौँ भन्दाखेरि, यही एक वर्षमा काया पलट हुन्छ भनेर चाहिँ केही पनि हुँदैन। यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
3: हुन्छ सर, तपाईँको महत्त्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
4: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अब मेरो आफ्नो अनुभव, आफ्ना कुराहरू राख्न पाइयो, र विशेष गरी चाहिँ मनमा अघि लागेका दुई तिनवटा गुनासा थिए त्यो पनि भन्न पाइयो, धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भोगाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौँ। देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो एप्लिकेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888-98-92-12-35-88-8।
0: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।

0: भन्नाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् यही जेठ 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: चर्चित
0: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क ₹200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भए तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
1: के तपाईँ चलचित्र मिज्यु रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्युका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
2: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
3: आजदेखि हामी कहिले झगडा गर्ने छैनौँ।
4: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि। मितज्यू त अति नै भयो नि, होइन र?
1: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क ₹200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो। ओली नास्ता पसल जस

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने,

0: सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
1: नेपाल सरकार विज्ञापन बोर्ड
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
14: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
14: सचेत बनाऊ
15: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
5: के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रत्येक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
2: के भयो? केको हल्लाखल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि

0: साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो
7: हजुर हेलो
6: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
8: दिन त हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: ए नानी के भनेर छ के भयो
8: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल म किन दिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
9: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
10: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नुभयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो मरुभूमिको चर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेच्छु।

0: कि आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु।

0: के कुरा छुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
4: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक
7: हिंसा, कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोका

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही

0: यसलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो तिमीहरू।

0: बनाउनै भनेर त आएका हुन् नि। हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्।
1: अहिले अलि हतारमा छु,
0: पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ले, देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नुभएको?
1: ल, देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: मुख्य खबर। सीमा विवाद बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वतः अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, कार्यान्वयनलाई जोड दिन आग्रह। रुसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेङ्गलुरुका ब्याटर टिम डेभिडले आइपिएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नुभएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाइ छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक सुरु हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका

0: दान त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बिमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्याङ्कन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छुटको सीमा 10,00,000 रुपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्के लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसै गरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमै रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले काङ्ग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कङ्ग्रेस संसदीय दलको विधानअनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङदाम्बेले बताउनुभयो। यसैबीच काङ्ग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरेको छ।

0: पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रुसले युक्रेनका सहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमामा 9 र राजधानी कियेभमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रुसले गरेका सबैभन्दा ठूला आक्रमणमध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिकासहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको सङ्ख्या सार्वजनिक भएको छैन। गएको महिना रुसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रुसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपिल गर्नुभएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेङ्गलुरुका ब्याटर टिम डेभिडले इन्डियन प्रिमियर लिग आइपिएल 2027 पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आइपिएल 2026 फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सकोले लिएको वासिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेङ्गलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आइपिएलको उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको सङ्केत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड दिन आग्रह। रुसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमणमध्ये एक। र बेङ्गलुरुका ब्याटर टिम डेभिडले आइपिएल 2027 पहिलो खेल गुमाउने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: नेहरू डे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना।
2: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले रञ्जना लिपिको राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ। नेपाल लिपि, रञ्जना लिपि, अङ्क लिपि लेखन सिप र हस्तलिखित लिपिको अध्ययन प्रशिक्षणको मुख्य विषय रहेको महानगरले जनाएको छ। महानगरको वडा नम्बर 17 स्थानीय वडावासीका लागि रञ्जना लिपि लेखन प्रशिक्षण कक्षा थैटीमा हरेक दिन बेलुका 5:30 सुरु गरेको छ। त्यस कक्षामा 30 प्रशिक्षार्थी सहभागी भएका छन्। स्थानीयवासीले लिपि लेखनमा प्रोत्साहन गर्न वडा अध्यक्ष एवं महानगरका प्रवक्ता नवीन मानन्दरले हरेक दिन कक्षामा जाने र सिकाइ क्रियाकलापमा सहभागी हुने बताउनु भएको छ। नेपाल प्रहरीले ठमेल क्षेत्रमा बसेर अनलाइन मार्फत ब्ल्याकमेलिङ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा 15 बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महानगरपालिका 16 ठमेलबाट 25 एमडी मजुदुल इस्लाम रिदमसहित 16 पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ परेका उनीहरू ठमेलको पक्नाजोलको होटल एसको 4, 5, र 6 तल्लाका कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरूले विदेशी मोडल तथा युवतीका नाममा फेसबुकमा नक्कली खाता बनाएर बङ्गलादेशी र भारतीय नागरिकलाई साथी बनाउने तथा कुराकानी गर्ने र ठगी गर्ने गरेको कार्यालयले जनाएको छ। पक्राउ परेका उनीहरू भिजिट भिसामा नेपाल आएर भिजाको उद्देश्य विपरीत शङ्कास्पद रूपमा बसिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको हो। पक्राउ परेका सबैलाई अध्यागमन ऐन अन्तर्गतको कसरमा आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि अध्यागमन विभाग पठाएको प्रहरीले जनाएको छ। पछिल्लो 24 ट्राफिक प्रहरीले नियम पालना नगर्ने 2093 गाडी चालकलाई कारवाही गरेको छ। कारवाहीबाट 27,36,501 जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, सङ्केत बत्तीको उल्लङ्घन गर्ने, त्यसै गरी तीव्र गतिमा गाडी चलाउने लगायत चालकहरूलाई कारवाही गरिएको हो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 1,09,00,000 रुपियाँभन्दा धेरै ठगी गरेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 11 46 कृष्ण बहा कुमार खड्का, सिन्धुलीका 40 भागीरथी पराजुली गौतम, सुनसरीका 30 प्रवेश पराजुली, काठमाडौँ महानगरपालिका 6 बस्ने 39 प्रज्वल आचार्य र झापाकी 47 निशा शिवा रहेका छन्। कृष्णबहादुर र भागीरथीले क्रोएसिया, ग्रिस लगायतका देशमा पठाइदिने भन्दै 14 58,68,000, प्रवेशले सर्बिया पठाइदिने भन्दै 4 18,90,000 र प्रज्वलले अमेरिका पठाइदिने भन्दै 1 31,00,000 र निशाले कोरिया पठाइदिने भन्दै 1,05,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। र श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेको छ। काठमाडौँमा खबरदारी सभाको आयोजना गर्दै हर्करराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो। खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावनामा चोट पुर्याएको आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रिय हित र स्वाभिमानमाथि प्रहार भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिन आग्रह समेत गर्नुभएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवाद बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि जवाब दिने भनाई, काठमाडौँ महानगरद्वारा रञ्जना लिपि लेखन प्रशिक्षण सुरु, लिपिको राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्य, र ठमेलबाट अवैध गतिविधिमा संलग्न 15 बङ्गलादेशी नागरिक पक्राउ। अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाई यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: तपाई चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो त्यसरी। अब मितिङ जिउलाई बिचमा ल्याउने कुरा त

0: होइन नि मिजी त अति नै भयो नि होइन र
1: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क रु 200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 9474062042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 9866395।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: रोल्पा
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
3: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
3: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा भएको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलीचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलीचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनाबारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
2: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
3: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
1: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क रु 200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 94-72-62-042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98-66-93-95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस् त्यही बाबु,
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पर्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने
0: सम्पर्क मोबाइल
9: Life Insurance, खुले रजियों।
0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
10: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सप्ताहको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
2: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
3: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
1: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क रु 200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 9847-62-042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 9866-93-95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
3: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क रु 200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ आइरहेछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703984099।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि सङ्घीय संसदका दुवै बैठक अवरुद्ध। प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ।
8: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
7: मध्य पूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1 लाख भन्दा धेरै पर्यटकको आगमन।
8: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यस पटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
7: र नेपाली पुरुष क्रिकेटर टोली एसियाली खेलकुदमा छनौट।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ। गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ। यही विषयलाई लिएर राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएको छ। कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।
7: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ। आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो। प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको भएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति पछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
8: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी

0: काङ्ग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। काङ्ग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। यसअघि काङ्ग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसदमध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा काङ्ग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली काङ्ग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरे थिए।
0: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड सेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड सेयरिङ प्लेटफर्ममा 5% मूल्य अभिवृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइभ, पठाओ, याङ्गो, ट्याक्सी, मान्डु, टुटल र सजिलो नेपालमा चलन चल्तीमा रहेका राइड सेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैन थियो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड सेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन। तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ्ने, चालकको आम्दानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नुपर्ने र कसैले कर छुट पाउने प्रश्न भएको छ। नेपालमा राइड सेयरिङ सेवा सुरु भएको 1 दशक भएको छैन, तर राइड सेयरिङले काठमाडौँ लगायत ठुला सहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाडीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाडी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झन्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड सेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रुको खल्तीमा पर्नेछ, किनकि राइड सेयरिङ कम्पनीहरूले थपिएको कर भाडादरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड सेयरिङमा निर्भर हुने लाखौँ नागरिकले बढी पैसा तिर्नुपर्ने हुन्छ। कर बढेपछि भाडा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप सङ्ख्या घट्छ, त्यसैले करको मार चालकको आम्दानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मर्मत खर्च र एप कम्पनीको कमिसनको तालमेल मिलाउन सङ्घर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझै रोचक त के छ भने, यसबाट कति राजस्व उठ्छ भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ्ने आस गरिएको छ, तर कति बढ्छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड सेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व सङ्कलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड सेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा स्वास्थ्य बिमा कार्यक्रमको सेवा कटौतीबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्

0: वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि सङ्घीय संसदका दुवै बैठक अवरुद्ध, प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 को मे महिनामा 1,00,000 बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 को मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चिनबाट 11,514 आएका छन्। मध्यपूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन सङ्ख्या बढेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65%भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 को जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
6: हिजो घटेको सेयर बजार आज बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 22.21 अङ्कले बढेर 2,777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 5,61 करोडको कारोबार भएकामा आज 346 कम्पनीका 1,13,00,000 किता सेयर 5,26 करोड रुपियाँमा किनबेच भएको छ।
7: सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बिमा कार्यक्रम गम्भीर सङ्कटमा धकलिएको सङ्केत गर्दै स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा आकस्मिक भएका सबै बिमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बिमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो, यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
8: बिना बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
9: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अन्यल पनि छ नि त।
8: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिनाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेभिङ
9: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
8: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र ऊ राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिलेदेखि चलिआएको प्रोग्राम, यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
9: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य लिएको छ, एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ, यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
8: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% बिमितले त्यो चाहिँ घटाउनु नै हो।
9: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
8: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ, त्यो एन्जाइटी हुनुपर्ने अथवा चाहिँ एकदमै मतलब प्रेसरमा आउनुपर्ने कारण चाहिँ छैन, यो हामीले सधैँको लागि बन्द गरेको होइन। प्याकेज सिस्टम छ, त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैजौँ हुन्छ, पछि हामीले डिआरजी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ, प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ, हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छौँ।
9: अब धेरै नागरिकले बिमालाई चाहिँ नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
8: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो, 3500 से 1,00,000 पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन, कभरेज बढाउँदै जाने हो हामीले, यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
9: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
8: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेका छौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेका छन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ।
6: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। अबको केही दिन मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ। पछिल्ला दिनहरूमा प्री मनसुन सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ। आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले तराई क्षेत्रमा दिउँसो अत्यधिक गर्मी हुने गरेको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही रौतहट बारा पर्सा तथा कोशी प्रदेशका झापा मोरङ सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्यधिक बढ्ने अनुमान छ। तराईमा गर्मी बढ्ने क्रम रहे पनि पहाडी तथा हिमाली भूभागमा भने कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाममा बस्दा पानी कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ्न सक्ने भएकाले दिउँसो 11 देखि दिउँसो 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेश मानसिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रुपियाँ धरौटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुरमा 4,00,000 र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रुपियाँ धरौटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 गते उहाँ विरुद्ध पक्राउ पर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई ठोरीबाट पक्राउ गरेको थियो।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको 5औं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
7: अफ्रिकी देशहरू कङ्गो र युगान्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी, परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्युएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
6: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त, प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुँदे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
7: आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक सङ्केत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्याङ्कन गर्ने बताउनु भएको छ।
6: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनःश्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनःश्रम स्वीकृति प्रदान गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनःश्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
7: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढेसँगै सेफ्टी अडिट सुरु गरिएको छ। बढ्दो गाडीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट सुरु गरिएको मुगलिन पोखरा सडक योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरु गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सडकको मोड रोड, चोक, पोल, साइनबोर्ड, डिभाइडर, सडक बत्ती, पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्लुएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्लुएमओका जलवायु पूर्वानुमान प्रमुख बिल फ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको सङ्केत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्लुएमओका अनुसार एल निलो उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्लुएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरुषको क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिङ्गापुरमा आज भएको समय एकको खेलमा मलेसियाले चिनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चिनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङ गरेको चिनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चिनलाई 221 रनले हराएको थियो। अब पर्सि हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
6: खेल खबर सुधी हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि सङ्घीय संसदका दुवै बैठक अवरुद्ध। प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ।
6: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
7: मध्यपूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन।
6: एल निलोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
7: र नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्मलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: कार्यक्रम सुनील स्मृति डायरीमा यहाँलाई हार्दिक स्वागत छ। म भरत विश्वकर्मा। कार्यक्रम सुनील स्मृति डायरी तपाईँ प्रत्येक हप्ताको मङ्गलबार बेलुकी 6:30 बजेदेखि सुन्न सक्नुहुनेछ। सुनील स्मृति गाउँपालिकाको सहयोगमा रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम अहिले तपाईँ रोल्पाका 4 सामुदायिक रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। रेडियो मालश्री एफएम 107.5 MHz, रेडियो रोल्पा 93.8 MHz, रेडियो जलजला 96.4 MHz र रेडियो सभ्यता एफएम 99.5 MHzबाट एकैसाथ सुनिरहनु भएको छ। सुनील स्मृति गाउँपालिकाले गरिरहेका विविध गतिविधिहरूलाई आम दर्शकमाझ पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सुनील स्मृति डायरीको आजको श्रृङ्खलामा रहेर म सुनील स्मृति गाउँपालिकाको उपाध्यक्ष अथवा न्यायिक समितिको संयोजक मीना थापासँग कुराकानी गर्दैछु। चालु आर्थिक वर्षको करिब अन्तिम भइसकेको अवस्था छ र आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा स्थानीय सरकार लागिरहेको अवस्था छ। आगामी आर्थिक वर्षको बजेटमा के कस्ता विषयवस्तुहरूलाई प्राथमिकता दिएर पालिकाले बजेट निर्माण गर्दैछ, साथै चालु आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरू थिए र ती कार्यक्रमहरूको सञ्चालनको अवस्था, अनुगमन मूल्याङ्कनको अवस्था के कस्तो रह्यो, बजेट अथवा त्यहाँको विकास निर्माणको कामहरू कतिको सम्पन्न भएको छ, चालु आर्थिक वर्षको असार मसान त सकिन लागिसकेको कारणले गर्दा ती विषयवस्तुहरूमा पनि केन्द्रित भएर कुराकानी गर्नेछु भने उपाध्यक्षको संयोजकमा न्यायिक समिति पनि रहने भएको कारणले गर्दा न्यायिक समितिको कामहरू के रहेको छ लगायतको विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। त्यसको लागि आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ सुनील स्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापा, उहाँलाई स्वागत गर्छु। स्वागत छ।
1: धन्यवाद भाइ, नमस्कार।
0: केमा व्यस्त हुनुहुन्छ हिजो आज?
1: अब आजकल चाहिँ हामी अत्यन्तै व्यस्त छौँ। यो सही समयमा तपाईँले हामीसँग पालिकामा भए गरेका कामहरूको हामीलाई सोधपुछ र रेकर्डिङको लागि यहाँसम्म पाल्नु भएको छ। त्यसको लागि मैले पालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सर्वप्रथम धन्यवाद भन्न चाहन्छु। अहिले चाहिँ अब आर्थिक वर्ष 82-83 लगभग अन्तिम चरणमा गइसकेको छ। त्यस कारणले पनि यो चालु आर्थिक वर्षका चाहिँ लगभग कार्यक्रमहरू र योजनाहरूलाई हामीले धमाधम सम्पन्न गर्ने कार्यमा लागेका छौँ। जसरी हामीले अघिल्लो वर्षको बजेटिङ निर्माण गरेका थियौँ, बजेट बनाएका थियौँ र ती भएका बजेटहरूलाई कार्यान्वयनको चरणमा चाहिँ अहिले उपभोक्ता समितिहरूबाट भइ गरेका कामहरू र टेन्डर प्रक्रियाबाट पनि भएका कामहरूलाई चाहिँ लगभग अन्तिम चरणमा पुग्ने अवस्था छ र ती योजनाहरूलाई हामीले निरन्तर अनुगमन गर्ने र अनुगमन गरिसकेपछि उहाँहरूलाई उपभोक्ता समितिलाई पनि भुक्तानी दिने कार्यहरू लगभग भइराखेका छन् र यसै गरी अहिले केही छुटफुट योजनाहरू जुन हामीले सभाबाट हिउँदी सभाबाट जुन रकम अन्तर गरेका थियौँ र ती योजनाहरू चाहिँ केही सम्झौता गर्न थोरै बाँकी छ र धेरै जसो योजनाहरू सम्झौता भइसकेका छन् र ती सम्पन्न हुने चरणमा छन्। जसरी हामीले सुरुमा बजेट निर्माणको बेलामा असारे विकास गर्नु हुँदैन र समयमै ती योजनाहरू सम्पन्न गरेर उपभोग गर्न पाउनुपर्छ, बाटोहरू खानेपानीहरू लगायत सम्पूर्ण विकास निर्माणका योजनाहरू चाहिँ उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले बजेट निर्माण गरेका थियौँ र त्यही बमोजिम चाहिँ अहिले हाम्रा सुनले स्मृति गाउँपालिकामा सञ्चालित जति पनि योजनाहरू छन् अहिले धेरैजसो योजनाहरू सम्पन्न भएर भुक्तानीको प्रक्रिया पनि छन् भने केही योजनाहरू चाहिँ निरन्तर काम भइराखेका छन् र ती योजनाहरूलाई पनि हामीले फलोअप गर्ने, बेला बेलामा अनुगमन गर्ने, प्राविधिकहरूबाट सुरुको अवस्था, बिचको अवस्था र सम्पन्न भइसकेपछिको अवस्थाको पनि अनुगमनका चरणहरू अहिले निरन्तर भइराखेका छन् र फेरि सामाजिक विकासतर्फका कार्यक्रमहरू पनि हाम्रो भइराखेका छन्। जस्तै अस्ति भर्खरै हामीले न्यायिक समितिको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरूलाई कानुनी ज्ञान सम्बन्धी कार्यक्रम गरेका थियौँ र त्यसमा चाहिँ हामीले रोल्पा जिल्लाको माननीय न्यायाधीशज्यू, त्यसै गरी सरकारी वकिल कार्यालयबाट न्यायाधिवक्ताज्यू, सहायक न्यायाधिवक्ताज्यूलाई पनि सहभागी गराएर समसामयिक विषयमा र जनप्रतिनिधिहरूलाई र कर्मचारीहरूलाई काम गर्दाखेरि आवश्यक पर्ने कानुनी ज्ञान र त्यो काम गर्दाखेरि उत्पन्न हुने समस्याहरूको समाधानको निम्ति चाहिँ उहाँहरूलाई त्यो कानुनी ज्ञान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेका थियौँ र त्यस्तै गरेर अन्य शाखाहरूबाट प्रशासनिक कार्यक्रमहरू पनि भइराखेका छन्। वडाका सचिवहरूलाई आफ्नो फिल्डमा भएका समस्याहरूलाई समाधान गर्नको निम्ति अभिमुखीकरणहरू कार्यक्रम पनि भइराखेका छन् भने सम्पूर्ण योजनाका कामहरू पनि अहिले जोस धमाधम भइराखेका छन् र हामीले जसरी जनताका अपेक्षा अनुसार चाहिँ काम गर्नुपर्छ भन्ने मनसाय लिएर काम गरिराखेका छौँ तर गर्दाखेरि कहिलेकाहीँ बिचमा सबैका आकाङ्क्षाहरू उहाँहरूका मागहरू चाहिँ भलै पुरा हुन नसकेको होला तर पनि हाम्रो तर्फबाट र हामीसँग भएका सीमित स्रोत साधनहरूले भ्याए जति जनताका मागहरूमा आधारित रहेर प्राथमिकरण गरेर उहाँहरूको योजनाहरू हामीले पारेका छौँ र अहिले पनि फेरि हामी नयाँ बजेट आर्थिक वर्ष 83-84 को लागि बजेट तयारीको सङ्घारमा छौँ। त्यसैले पनि अघिल्लो आर्थिक वर्ष मात्र यो चालु आर्थिक वर्षमा पुरा हुन नसकेका हाम्रा जनताहरूका मागहरू विकास निर्माणका कुराहरू सामाजिक विकासका कुराहरूलाई अहिलेको बजेटमा हामीले सम्बोधन गर्नेछौँ र अहिले हामी तत्कालको लागि नीति तथा कार्यक्रमको तयारीमा लागेका छौँ। जसरी नीति कार्यक्रम चाहिँ जनतामुखी होस् विकासमुखी होस् र समाजमा उत्पन्न समस्याहरूलाई समाधान गर्नको निम्ति नै नीति बनोस् भन्नको निम्ति हामीले आज चाहिँ सर्वदलीय भेलाको आयोजना गरेका थियौँ बोलाएका थियौँ र त्यसमा उहाँहरूबाट आएका सल्लाह सुझावहरूलाई हामीले त्यो नीति तथा कार्यक्रममा समावेश गर्नेछौँ र त्यसमा उहाँहरूबाट आएका सकारात्मक सल्लाह सुझाव नै हाम्रो निम्ति मार्गदर्शक बन्नेछ। उहाँहरूले दिएको सुझावहरू नै हामीले नीति तथा कार्यक्रममा राख्नेछौँ र हामी यही महिनाको जेठको 29 गते चाहिँ नीति तथा कार्यक्रमको सभा गर्दैछौँ भने असारको 9 गते बजेट लिँदैछौँ। त्यसको लागि अब चाहिँ यो बिचमा हाम्रा हरेक समितिहरूका बैठकहरू कार्यपालिका बैठकहरू बस्ती स्तरका योजनाहरू सङ्कलनदेखि लिएर सम्पूर्ण टोल बस्तीहरूमा चाहिँ पुग्ने कार्यक्रम हाम्रो रहेको छ।
0: अब हजुरहरू आगामी आर्थिक वर्षको विशेष गरी नीति कार्यक्रमसँगै बजेट पनि निर्माणको क्रममा हुनुहुन्छ। हजुरले भर्खरै कार्यालयका गतिविधिहरू बताउनु भयो। अब यो केही योजनाहरूको अनुगमन अथवा योजनाहरू सम्झौता पनि बाँकी छ भन्नुभएको हजुरले,
1: कस्तो खालको योजनाहरू भयो भने हामीले हिन्दी सभाबाट रकमान्तर गरेका कुराहरू रहे भने त्यसमा अहिले तत्कालै महँगीहरू बढ्यो र महँगी बढिसकेपछि उहाँहरूको उपभोक्ता समितिहरूले काम गर्न सक्दैनन् भन्ने जस्तो खालका उहाँहरूको मनसाय भइसकेपछि केही योजनाहरू धेरै होइन 2-4 योजनाहरू चाहिँ सम्झौता हुन बाँकी छन् तर आज भोलिमा उहाँहरू आएर सम्झौता गर्नुभयो भने चाहिँ सम्पन्न हुन्छ। त्यति ठुलो योजनाहरू होइन 1.5-2 लाखका योजनाहरू हुन् किनभने त्यो चाहिँ उहाँहरूको आवश्यकताले महसुस गरेर उहाँहरूकै मागमा आधारित रहेर हिउँदे सभाबाट हामीले रकमान्तर गरेर राखेका योजनाहरू हुन् र त्यसलाई चाहिँ अहिलेको तत्कालीन महँगीको कारणले गर्दाखेरि वस्तु मूल्यमा भएको मूल्य वृद्धिले गर्दाखेरि उहाँहरूमा काम गर्न सकिन्न कि भन्ने जस्तो खालको मनसाय आइसकेपछि त्यो अलिकति ढिला हुन पुगेको हो तर हामीलाई आशा छ विश्वास पनि छ उहाँहरूले सम्झौता गरेर काम चाहिँ सम्पन्न गर्नुहुन्छ किनभने अझै पनि 1.5 महिना बाँकी छ त्यसमा साना योजनाहरू गर्नको निम्ति 1 महिनामा पनि गर्न सकिन्छ त्यस कारणले पनि गर्नुहुन्छ।
0: यो प्राय अगाडि आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि अब बजेटलाई हामी असरमा शान्त अगावि सक्छौँ भन्ने हुन्छ के कुराले कठिनाइ हुँदो रहेछ यस्तो धेरै पछाडि गइरहेको हुन्छ सम्झौता नभएको हुनुभयो 1.5 महिना मात्र बाँकी छ अब के कारण के बाढक
1: एउटा मात्रै कारण छैन हामीसँग थुप्रै कारणहरू छन्। केही कारणहरू हाम्रो आर्थिक वर्षको सुरुमा अथवा हामीले बजेटलाई पारित गरिसकेपछि लगभग साउनको लास्टसम्म चाहिँ हाम्रो खाताहरू सञ्चालन हुँदैन लगभग भदौतिर खाताहरू सञ्चालन हुने गर्छ र त्यस पछाडि बिचमा विभिन्न चाडपर्वहरू हुन्छन् सार्वजनिक बिदाहरू हुन्छन् र ती हाम्रा नेपालीहरूका महान चाडहरू दसैँ दसैँ तिहारहरू सकिँदा या यताउता गर्दाखेरि त समाजका त्यहाँ विभिन्न खालका आफ्ना रीति परम्पराहरूसँग सम्बन्धित पर्वहरूले पनि हामीलाई अलिकति बाधा पुर्याइराखेको छ। जस्तै कुल पूजाहरू हुन्छन्, ती कुराहरूले पनि अलिकति त्यो योजनालाई सञ्चालन गर्नको निम्ति थोरै भए पनि त्यसले पनि हामीलाई बाधा पुर्याएको छ भने त्यसपछिका कुराहरूमा चाहिँ खासै त्यति ठुलो अप्ठ्यारो चाहिँ होइन, तर पनि थोरै ढिलाइ चाहिँ हुन्छ। यो हाम्रो पालिकाको मात्रै समस्या नभएर सबै ठाउँको समस्या हो, किनभने हामीले जहिले हाम्रो उद्देश्य हुन्छ समयमा नै हामीले सम्झौता गर्नुपर्छ र त्यो योजना चाहिँ सम्पन्न गर्नुपर्छ भन्ने सबै जनप्रतिनिधिहरूको उद्देश्य राखेका हुन्छौँ। हामीले त्यही अनुसार काम गर्न खोज्छौँ, तर त्यसभित्र पनि विभिन्न खालका अलिकति बाधा अडचनहरू हुने गर्छन् र केही योजनाहरू चाहिँ समयमै सम्पन्न हुन्छन् भने केही योजनाहरू अलिकति ढिलाइ हुन्छ। तर हामीले समग्रतामा हेर्दाखेरि सफलता धेरै छ हाम्रो, हामीले धेरै योजनाहरू चाहिँ समयमै सम्पन्न गरेका छौँ र कुनै पनि काममा चाहिँ हामीले 100% सफलता हासिल गर्न चाहिँ सकेका छैनौँ होइन। सबै ठाउँ हेर्दाखेरि हामीले मात्रै नभएर समग्र कुराहरूको रिजल्टलाई हेर्दाखेरि परिणामलाई हेर्दाखेरि चाहिँ 100% सफलता हासिल गरेको इतिहास कहीँ कतै पनि छैन। त्यसैले पनि समग्रतामा हामी सफलता हासिल गरेका छौँ र थोरै कामहरूमा केही कुराहरूले समस्या गर्दाखेरि सम्पन्न हुन नसकेका हुन् र समग्रतामा यसरी बुझ्नुहोस् कि हामी चाहिँ जस धेरै चाहिँ काम सम्पन्न गर्छौँ र केही थोरै तिन योजना मात्रै हामी सम्पन्न गर्न सक्दैनौँ। अहिले चाहिँ त्यो आकलन हाम्रो छ र सकेसम्म अझै पनि हाम्रो आर्थिक वर्ष सकिन लगभग पुग्न पुग 2 महिना चाहिँ बाँकी छ। यो बिचमा भरसक सबै चाहिँ सम्पन्न गर्छौँ र थोरै तिनो रहनु चाहिँ स्वाभाविकै हो, यो चाहिँ समस्याको कारण हुन्छन् र जानी जानी मनसायले नै गर्न हुँदैन भन्ने तरिकाले हामीले नगरेका होइनौँ। तर उपभोक्ता समितिहरू अनि स्थानीयवासीहरू, हाम्रा प्राविधिकहरू र हामी जनप्रतिनिधि कर्मचारीहरू पनि लाग्दा लाग्दै पनि केही यस्ता योजनाहरू अपवादको रूपमा चाहिँ सम्पन्न हुन सक्दैनन्, त्यो चाहिँ स्वाभाविकै मान्छौँ हामी।
0: अनुगमनको कामहरू सकिसक्यो?
1: अनुगमनको काम त बल्ल त सुरु हुँदैछ, किनभने अहिलेसम्म सम्पन्न भएका योजनाहरू लगभग हामीले अनुगमन गरिसकेका छौँ। केही निर्माणाधीन भएका योजनाहरू पनि हामीले अनुगमन गरेका छौँ भने केही सम्पन्न भइसकेका योजनाहरू चाहिँ अनुगमन गरेर भुक्तानी पनि भइसकेको छ भने केही योजनाहरू चाहिँ भुक्तानीको क्रममा छ। आज भोलिमा उहाँहरू आउने र भुक्तानीको प्रक्रियालाई अगाडि बढाउने काम भइराखेको छ र केही योजनाहरू चाहिँ निर्माणाधीन नै छन्।
0: अनुगमन यो योजनाहरू सम्पन्न भइसकेको चाहिँ धेरै छन् कि के छ अहिलेको यो अवस्थामा?
1: समग्रतामा हेर्दाखेरि योजनाहरू सम्पन्न भइसकेका कम छन्, धेरै योजनाहरू 3 नम्बरमा अलि धेरै सम्पन्न भएका छन् र त्यस्तै गरेर केही सम्पन्न भइसकेका योजना हेर्न बाँकी पनि छ। उहाँहरूले फोन गर्नुभएको छ, हाम्रो कार्य व्यस्तताका कारण हामी पनि अलिकति व्यस्त भएको कारण हेर्न जान पाएका छैनौँ र हामी प्लान बनाइराखेका छौँ ती योजनाहरू पनि अनुगमन गर्ने, भुक्तानी दिने। समग्रतामा हेर्दाखेरि सम्पन्न भएका योजनाहरू भुक्तानी प्रक्रिया रोकेका छैनन्, भुक्तानी गइराखेको छ र केही योजनाहरू बनिराखेका छन्, त्यसको पनि अनुगमन हुन्छ।
0: कार्यक्रमहरू लगभग अब सकिसकेको अवस्था छ, त्यसमा अरू
1: सकिसकेको चाहिँ छैन, सकिसकेको
0: हजुर। न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, न्यायिक समितिको कुरा गरौँ, आगामी चालू आर्थिक वर्षमा न्यायिक समितिमा के कस्ता कार्यक्रमहरू भए न्यायिक समितिसँग सम्बन्धित भएर र त्यसमा कस्ता खालका उजुरीहरू, कति उजुरी परे, के छन्?
1: हाम्रो यो चालु आर्थिक वर्षको न्यायिक समितिको अवस्थाले हेर्दाखेरि हामीले यो वर्षमा चाहिँ न्यायिक समितिको बजेटिङमा चाहिँ कार्यक्रममा वार्षिक स्वीकृत कार्यक्रममा एउटा इजलास निर्माण पनि थियो, त्यसमा हामीले एउटा कट घरा बिनाको र इजलास निर्माण गरेका छौँ र हाम्रो उद्देश्य के थियो भने अन्यायमा परेका व्यक्तिहरूलाई न्याय दिनुपर्छ र न्याय दिएर मात्रै हुँदैन, उहाँहरूलाई न्याय पाएको पनि महसुस हुनुपर्छ। त्यस कारणले गर्दाखेरि जब उहाँहरू चाहिँ अन्यायमा परेर हामी कहाँ आउनुहुन्छ भने उहाँहरूले सौहार्दपूर्ण वातावरणमा चाहिँ न्याय पाएको महसुस गराउनुपर्छ र न्याय दिलाएर खुसीका साथ पठाउनुपर्छ र उहाँहरूको मनमा लागेका कुराहरू खुलम खुल्ला रूपमा खुल्ला र त्रासपूर्ण वातावरणमा चाहिँ राख्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले कठघरा बनाएनौँ, इजलास बनाएका छौँ, तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ। त्यहाँमा उहाँहरूलाई अवस्थालाई बुझ्नुहुन्छ भने पनि त्यो पाउन सक्नुहुन्छ। प्राय गरेर लेनदेनका केसहरू हुन्छन्, त्यस्तै गरेर झै झगडाका सामान्य झै झगडाका केसहरू पनि छन्। मुख्य गरेर अहिले मानिसहरूमा इमान्दारिता, विश्वसनीयता र मानवीयता चाहिँ अलिअलि हराउँदै गएको महसुस मलाई हुन्छ, किनभने उहाँहरूको एउटा अप्ठ्यारो परेको हुन्छ, उहाँहरूलाई समस्या परेको हुन्छ, कुनै अर्को एबिसिडी व्यक्तिसँग गएर आफूले सापट्टि पैसा लिन्छ र त्यसलाई पछि फिर्ता गर्ने र तिर्ने अवस्थामा चाहिँ उसलाई विभिन्न बाहनाबाजीहरू गर्न पुग्छ र त्यही विषयमा उहाँहरू बिच झै झगडा हुन्छ, कलह हुन्छ र मेलमिलाप हुन सक्दैन र त्यसका बावजुद चाहिँ हामी कहाँ निवेदनहरू आउँछन् र त्यस बेला हामीले उहाँहरूलाई सकेसम्म उहाँहरूकै सहमतिमा उहाँहरूले नै भनेका कुराहरूलाई नै टिपोट गरेर मेलमिलाप गर्ने उद्देश्य हाम्रो हुन्छ। हामीले फैसला गर्दैनौँ, हामीलाई संविधानले र स्थानीय सरकार सञ्चालन ऐनले दिएका जति पनि हाम्रा क्षेत्राधिकारहरू छन् हामीले गर्न पाउने मेलमिलापका कुराहरू छन् र त्यसैमा केन्द्रित रहेर हामीले उहाँहरूसँग छलफलको प्रक्रिया अगाडि बढाउँछौँ र धेरैलाई पनि हामीले न्याय दिएका छौँ। उहाँहरूसँग अहिलेसम्म हुन नसकेको जुन मेलमिलाप थियो, मेलमिलाप हुन सकेको थिएन, ती कुराहरूलाई पनि हामीले मिलाएर उहाँहरूका

0: लेनदेनका हिसाबहरू थुप्रै खालका खुला खुला लेनदेनका हिसाबहरू पनि मिलाइदिएका छौँ, उहाँहरूलाई खुसी बनाएर पठाइदिएका छौँ। यसै गरी हामी कहाँ आउने कुरा अर्को मुद्दा भनेका सामान्य झै झगडा, श्रीमान श्रीमतीका झै झगडाहरू, सानोतिनो कुरामा मनमुटा भएर हामी मिल्न सक्दैनौँ, सँगै बस्न सक्दैनौँ भन्ने खालको अवस्थासम्म पुगेका श्रीमान श्रीमतीलाई पनि हामीले हाम्रो न्यायिक समितिमा उहाँहरू आइसकेपछि चाहिँ मिलाएर सम्झाइ बुझाइ गरेर उहाँहरूलाई घर पठाइसकेपछि अहिले राम्रोसँग उहाँहरूले आफ्नो जीवन निर्वाह गरेको, मिलेर बसेको अवस्था पनि छ। त्यस्तै गरेर अर्को जुन सामान्य जग्गा विवादका साँधी सिमानाका कुराहरू पनि छन्, त्यस्ता खालका निवेदनहरू पनि उजुरीहरू पनि हामी कहाँ आउने गर्छन् र त्यो कुराहरू पनि हामीले मेलमिलाप गराएर पठाएका छौँ। र अहिलेसम्म हाम्रो न्यायिक समितिबाट भएका न्याय सम्पादनहरूमा चाहिँ मेलमिलापकै माध्यमबाट नै हामीले गरेका छौँ र त्यसमा जुन हामीले मिलाएर पठाएका केसहरू अहिलेसम्म उल्टिएका छैनन्, पुनरावेदन लागेका छैनन् र यसमा पनि हामी खुसी छौँ कि हामीले अहिलेसम्म मिलाएका केसहरू चाहिँ मिलेर बस्नु भएको छ र हामी सफलता हासिल गरेका छौँ, यो मानेमा पनि हामी खुसी छौँ। र हामीले न्यायिक समितिमा कार्य सम्पादन र न्याय सम्पादन गर्दाखेरि सुरुमै हामीले राख्ने उद्देश्य भनेको चाहिँ सकेसम्म उहाँहरूलाई उहाँहरूकै भनेको अनुसार उहाँले राखेका कुराहरू र उहाँहरूकै सहजीकरणमा हामीले चाहिँ कुरालाई उत्थान गरिदिन्छौँ र निष्पक्ष तरिकाले हामी भले चुनावको बेला एउटा पार्टीको चिन्ह लिएर चुनावमा हुनेका थियौँ, म सुरुमा माओवादी केन्द्रबाट आएको थिएँ भने अहिले चाहिँ हाम्रो नेपाली कम्युनिस्ट पार्टी भनिन्छ, त्योबाट चाहिँ निर्वाचित म हो, तर यहाँ आइसकेपछि सत्तामा सुनिल स्मृति गाउँपालिकाको उपाध्यक्ष वा न्यायिक समितिको संयोजक भइसकेपछि हामीले यहाँ आएर चाहिँ सबै जनताहरू चाहिँ हाम्रा सेवाकारी हुन्, सबलाई निष्पक्ष तरिकाले न्याय दिनुपर्छ, सबै हाम्रा सेवाकारी हुन् र सबैलाई एउटै डालोमा राखेर एउटै नजरले हेर्नुपर्छ भन्ने उद्देश्य हाम्रो हुन्छ र मेरो पनि हुन्छ, हाम्रो न्यायिक समितिको त्यो धारणा हुन्छ र त्यही बमोजिम उहाँहरूलाई हामीले न्याय सम्पादन गर्छौँ र न्याय दिन्छौँ। त्यसपछि उहाँहरूलाई सुरुमै हाम्रो त्यो कुरा राखिसकेपछि उहाँहरूमा पनि आफ्नो आत्मबल मनोबल बढ्ने गर्छ, हामीलाई चाहिँ उहाँहरूले दिने न्याय चाहिँ निष्पक्ष हुँदो रहेछ, यहाँ कुनै पक्षपातपूर्ण व्यवहार हुँदैन रहेछ, यो पार्टी ऊ पार्टी भन्ने तरिकाले हामीमा चाहिँ कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्नुहुन्न रहेछ भन्ने खालको वातावरण सिर्जना गरेर त्यो न्यायिक समितिको इजलासमा हामीले कुराहरूको उत्थान गरिसकेपछि उहाँहरूले आफ्ना कुराहरू निर्धक्कका साथ राख्नुहुन्छ र उहाँहरूलाई हामीले न्याय दिइसकेपछि हाम्रा मैले गरेको काममा मेरो मन पनि प्रसन्न हुनुपर्छ। जस्तै तपाईँले कुनै पनि काम गर्नुभयो भने तपाईँको मन खुसी हुन सकेन, तपाईँ खुसी हुनु भएन र आफ्नो मन प्रसन्न भएन भने चाहिँ त्यो काममा चाहिँ हामीले सफलता हासिल गरेनौँ भन्ने कुरा त्यहीबाट पनि महसुस हुन्छ। मैले अहिलेसम्म हासिल गरेको अनुभव, यो चार वर्षको पिरियडमा मैले अनुभव गरेको, मैले आर्जन गरेको ज्ञान चाहिँ यो हो कि जबसम्म मैले गरेको कामप्रति मनै खुसी छैन, मनै प्रसन्न छैन भने त्यो काममा चाहिँ मैले सफलता हासिल गरेको छैन, त्यो काम चाहिँ सफल भएको छैन अथवा राम्रो भएको छैन भन्ने कुरा मैले बुझेको छु। त्यसैले पनि अहिलेसम्म हाम्रो न्यायिक समितिबाट, सुनिल स्मृति गाउँपालिकाको न्यायिक समितिबाट भएका न्याय सम्पादनहरूमा पुनरावेदन नलाग्नु अथवा नउल्टिनुको मुख्य उद्देश्य चाहिँ हामीले राखेका यस्ता सकारात्मक सोचहरू, उहाँहरूप्रतिको निष्पक्ष व्यवहारले गर्दाखेरि नै होला भन्ने मैले महसुस गरेको छु। यस्तै गरेर न्यायिक समितिले समाजमा हुने अहिले जुन बालविवाहका कुराहरू छन् त्यसमा पनि यो कहीँ न कहीँ टच हुन्छ न्यायिक समितिमा पनि, किनभने न्यायिक समितिले यहाँ आएका सम्पूर्ण जुन अन्यायमा परेका कहिलेकाहीँ बालबालिकाहरू हुनुहुन्छ, कहिलेकाहीँ वृद्ध वृद्धहरू हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँहरूले भोग्नु परेका समस्याहरू चाहिँ सुरुको जड चाहिँ कहाँनिर हो त, के कारणले तपाईँहरूले समस्या भोग्नु भएको छ, जस्तै श्रीमान श्रीमतीको झै झगडा भएको छ, त्यसमा चाहिँ श्रीमान श्रीमतीको झै झगडा हुनेमा उहाँहरूले सुरुमा बालविवाह गर्न पुग्नु भएको हुन्छ होइन, त्यस बेला चाहिँ उहाँहरूको उमेरमा परिपक्वता हुँदैन, उहाँहरूमा जति विकास हुनुपर्ने अचेतनाको स्तर विकास भएको हुँदैन, त्यस बेला अरूको लहलै र देखासिकीमा उहाँहरूले विवाह गर्नुभएको हुन्छ, त्यस कारणले पनि पछि आफ्नो जीवन स्तरलाई चलाउनको निम्ति चाहिँ उहाँहरूमा बालबच्चा हुन्छन्, उहाँहरू आफ्नो खुट्टामा उभिनु भएको हुँदैन, कमाइ कुनै पनि हुँदैन, आय स्रोत हुँदैन, र त्यस बेला उहाँहरूको आवश्यकतालाई पूर्ति गर्नको निम्ति कुनै पनि खालका आम्दानीका स्रोतहरू नभइसकेपछि उहाँहरूमा झैझगटा सुरु हुन्छ। बालबच्चाहरूका आवश्यकता पुरा गर्ने हो कि आफ्नो आवश्यकता पुरा गर्ने, त्यसमा पनि उनीहरूको कुनै पनि आम्दानीको स्रोत नभइसकेपछि झैझगटा सुरु हुन्छ। त्यस कारणले पनि हामीले ती बाल विवाहहरूलाई पनि कम गर्नको निम्ति नेक्स्ट समितिको तर्फबाट पनि एउटा चेतनामूलक कार्यक्रमहरू, जैसी ब्राह्मणहरू अनि समाजका अगुवाहरू र त्यहाँहरूलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम गर्ने, बाल विवाह सम्बन्धी लैङ्गिक हिंसा सम्बन्धी कुराहरूमा कानुनी ज्ञान दिने एउटा कार्यक्रम पनि छ, त्यो पनि हामी तत्कालले गर्दैछौँ। किनभने अहिलेसम्मको अवस्थालाई हेर्नुहुन्छ भने जति पनि सम्बन्ध विच्छेदहरू भएका छन् हाम्रो समाजमा, अहिले अदालतको रिपोर्टलाई हामीले भर्खर अस्ति कार्यक्रममा पनि सुन्यौँ, टोटल केसहरूमध्ये 80% केस चाहिँ सम्बन्ध विच्छेदका केसहरू छन् भन्ने रेकर्ड जिल्ला अदालतमा पनि छ। त्यस कारणले पनि यी यस्ता खालका समस्याहरूलाई हेर्नुहुन्छ भने मुख्य जरो चाहिँ बाल विवाह नै हो। सुरुमा बाल विवाह गर्नुहुन्छ र उहाँहरू परिपक्व हुँदै जाँदाखेरि महिलाहरूमा बच्चा जन्माउँदा, घर व्यवहार सम्हाल्दा, उनीहरूको उमेरभन्दा अगाडि नै उनीहरूको म्याच्योरिट जुन हुन्छ, अवस्था चाहिँ अलि नाजुक हुँदै जान्छ, कमजोर हुँदै जानुहुन्छ, उनीहरूको सुन्दरता हराउँदै जान्छ, किनभने तनाव हुन्छ, बालबच्चा हुर्काउनु पर्ने हुन्छ, घर व्यवहार सम्हाल्नु पर्ने हुन्छ, र यस्तै यस्तै कारणले महिलाहरूको जुन पहिलेको अवस्था र त्यो अवस्थामा चाहिँ धेरै फरक भइसकेको हुन्छ, र पुरुषहरूमा अलिकति यस्ता घरायसी झन्झटहरू कम हुने र वैदेशिक रोजगारीमा जाने र अलि बाहिरतिरका कामहरू मात्रै सहभागी हुने भएको हुनाले गर्दा उहाँहरूको सौन्दर्यता, सुकिलो मुकिलोपन पनि जस्ता जस्तै हुन्छ। यी चाहिँ व्यावहारिक कुराहरू गर्दैछु म, अहिलेसम्म हाम्रो समाजमा देखेका समस्या यी नै हुन्। त्यस कारणले पनि उहाँहरू बिचमा अब बेमेल हुन्छ, जुन पहिलेको अवस्था थियो, बिहे गर्दाखेरिको अवस्था थियो, र त्यो अवस्था र पछिको अवस्थाले गर्दाखेरि उहाँहरूमा आकर्षणको सत्ता विकर्षण सुरु हुन्छ। घरायसी व्यवहारले पनि उहाँहरूलाई च्यापेको हुन्छ भने अलिकति देखावटी रूपहरूले पनि उहाँहरूले प्रभाव पारेको हुन्छ, र यस्तै यस्तै कारणले गर्दाखेरि उहाँहरू सम्बन्ध विच्छेदको अवस्थामा पुग्नु भएको हुन्छ। र यी कारणहरूलाई पनि कम गर्नको निम्ति पनि हामीले नेक्स्ट समितिबाट पनि पहल गरेका छौँ, कानुनी ज्ञान सम्बन्धी कार्यक्रम पनि गऱ्यौँ। र यस्ता खालका थुप्रै खालका घटनाहरू र समाजमा रहेका जति पनि झैझगटाका कुराहरू, सामान्य खालका कुराहरू हामीले मिलाएका छौँ, र यो मिलाएर पठाएर उहाँहरू मिलेर बस्नु, उहाँहरूमा सुधार हुनु चाहिँ हाम्रो निम्ति एउटा सकारात्मक उपलब्धि हो, र यसरी लिएका छौँ। र अझै पनि हाम्रो कार्यकाल पुग्नपुग 1 वर्ष बाँकी छ, र यो बिचमा पनि सकेसम्म हामीले समाजमा रहेका विकृति विसङ्गतिहरू, जस्तै बाल विवाह, बहुविवाह, सम्बन्ध विच्छेद अनि यस्तै गरी लैङ्गिक हिंसाका कुरा पनि मुख्य जोड दिनुपर्छ, किनकि म महिला भएकै कारणले पनि समाजमा भएका यस्ता खालका समस्याहरूलाई चाहिँ न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ भन्ने मैले एउटा मनसाय उद्देश्य र सोच लिएर त्यही अनुसारका कार्यक्रमहरू गरेका छौँ। र अहिलेको आर्थिक वर्ष 83-84 कार्यक्रममा पनि हामीले मुख्य गरेर भौतिक विकासका त छँदैछ, हामीले गरिराखेका छौँ, यो चाहिँ झट्ट देखिने विकास हो, तर सामाजिक विकासतर्फका कुराहरू हामीले गरिसकेपछि लामो समयपछि त्यसको रिजल्ट देखिन्छ, र त्यसमा पनि हामीले सबभन्दा धेरै बजेटिङ चाहिँ सामाजिक विकासतर्फ नै राख्छौँ, त्यो पनि हामी सबैजनाले मनसाय बनाएका छौँ। त्यसमा राखेर समाजमा रहेको यो सबैभन्दा मुख्य समस्याको रूपमा रहेको बाल विवाहलाई चाहिँ अन्त्य गर्ने, र नेपाल सरकारको गोल अनुसार 2087 चाहिँ हामीले पनि पालिकालाई बाल विवाह मुक्त पालिका घोषणा गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले चाहिँ हामी तयारी गरेका छौँ। र यसमा स्थानीय सरकार सँगसँगै सङ्घ संस्थाहरू पनि लाग्नु भएको छ, र त्यस्तै गरेर समाजमा रहेका सामाजिक व्यक्तित्वहरू अगुवाहरू अनि राजनीतिक दलहरूको पनि उत्तिकै भूमिका रहेको हुन्छ र तपाईँहरूको पनि पत्रकारहरूको पनि यसमा चाहिँ भूमिका हुन्छ किनकि आफ्नो दैनिक स्टारसहरू हुन्छन् आउट राख्ने पब्लिक सेयरिङहरूमा पनि यस्ता खालका कुराहरूलाई कोट गरेर राख्नुभयो भने तपाईँहरूका लेभलका तपाईँहरूको साथी सङ्गीका व्यक्तिहरूले हेर्ने गर्नुहुन्छ र तपाईँहरूको लेभलबाट पनि त्यहाँसम्म त्यो खालको कुराहरू राख्नुभयो भने चाहिँ उहाँहरूमा पनि अलिकति बाल विवाह चाहिँ समाजको निम्ति चाहिँ राम्रो रहेनछ र आफ्नो व्यक्तिगत जीवनको लागि पनि आफूले सुन्दर भविष्य निर्माणको लागि पनि र मैले आफ्नो जीवनलाई करियरलाई आफ्नो आत्मनिर्भरता आत्मनिर्भर नभएर आफ्नो खुट्टामा आफै नउभिएर चाहिँ विवाह गर्नु हुँदैन रहेछ भन्ने खालको उनीहरूमा पनि धारणा बसाल्नको निम्ति सम्पूर्णको चाहिँ दायित्व अथवा कर्तव्य हुन्छ। मेरो दृष्टिकोणले देखेको अनुसार चाहिँ एक व्यक्ति र एउटा सरकार मात्रै लागेर चाहिँ समाजमा भएका यी खालका विकृतिहरूलाई हामीले अन्त्य गर्न सक्दैनौँ। त्यसैले समग्र रूपमा सबै लाग्यो भने सङ्घ संस्था पत्रकार स्थानीय सरकार सामाजिक व्यक्तित्वहरू सबैले चाहिँ यसमा पहल गर्यो भने यसलाई पनि हामीले अन्त्य गर्न सक्छौँ।
1: जस्तै न्यायिक समितिमा चालु आर्थिक वर्षमा कति उजुरीहरू परे तीमध्ये कति खर्चहरू भयो के छ अवस्था
0: अहिले चाहिँ हाम्रो चालु आर्थिक वर्षमा चाहिँ 21 उजुरीहरू रहेका थिए र त्यसमध्ये हाम्रो केही समस्याहरू कस्ता छन् भने त्यही आएर पक्षले अथवा वादीले उजुरी दर्ता गर्नुहुन्छ र दर्ता गरिसकेपछि हामीले प्रतिवादी भन्छौँ अथवा विपक्षीलाई सम्पर्कमा ल्याउनको निम्ति चाहिँ धेरै समस्याहरू हामीले भोग्नु परेको छ। उहाँहरूलाई सम्पर्क गर्न खोज्दाखेरि उहाँहरूको फोन कन्ट्याक्ट पनि नहुने, त्यस्तै गरेर कहाँ बस्नुहुन्छ के गर्नुहुन्छ त्यो पनि कन्ट्याक्ट नहुने, त्यसले गर्दाखेरि हामीले समयमै केही उजुरीहरूलाई न्याय सम्पादन गर्न सकेका छैनौँ। तर हामी कहाँ कन्ट्याक्टमा आउने र हाम्रो सम्पर्कमा हुने विपक्षीहरूलाई समयमै उपस्थित गराउने खालकालाई चाहिँ हामीले आजको भोलि नै पनि समाधान गरिदिएका छौँ। त्यस कारणले हाम्रो अहिलेसम्म फर्च्युट भएका मुद्दाहरूमा चाहिँ लगभग 1500 चाहिँ फर्च्युट भइसकेका छन् र केही चाहिँ प्रक्रियामा छन्। यी अरू बाँकी फर्च्युट हुन नसक्नु कारण मैले तपाईँले भनिसकेँ सम्पर्कमा ल्याउन चाहिँ धेरै गाह्रो। हाम्रो न्यायिक समितिलाई अर्धन्यायिक निकायको रूपमा गाउँपालिका नगरपालिकाहरूमा स्थापित संविधानले नै गरे पनि एउटा छुट्टै कर्मचारीको व्यवस्था चाहिँ गर्न सकेको छैन। किनभने हामीले पटक पटक परदेशमा पनि एउटा न्यायिक समितिलाई कानुनी व्यक्ति चाहिन्छ भन्ने कुराहरू राखेका थियौँ तर पनि यो परदेशले व्यवस्था गर्न सकेको पनि छैन। त्यसैले न्यायिक समितिमा चाहिँ दोहोरो जिम्मेवारी भएको कर्मचारीहरूले काम गरिराख्नु भएको छ। अहिले अधिकांश देशभरिको समस्या हेर्नुहुन्छ भने चाहिँ दोहोरो जिम्मेवारी भएका कर्मचारीहरूले काम गर्नुभएको छ। त्यसले पनि हामी निरन्तर चाहिँ लागि परेर उहाँहरूलाई उजुरी टाँस गर्ने सबै कुरा घर घर पुग्ने त्यो गर्न सक्ने अवस्था पनि छैन र हामी पनि जनप्रतिनिधि पनि दोहोरो जिम्मेवारी नै भनौँ हामीसँग जस्तै संयोजकहरूलाई उपाध्यक्ष उपमेयरहरूलाई चाहिँ अनुगमनको पनि जिम्मा छ, यस्तै गरेर न्यायिक समितिको जिम्मा छ, अनि अपाङ्गता सम्बन्धी जिम्मा छ, थुप्रै खालका समितिहरूको संयोजक चाहिँ उपाध्यक्षहरू हुनुहुन्छ। अहिले आफै उपाध्यक्षहरूले थाहा छैन कि कुन कुन समितिको चाहिँ संयोजक छौँ भन्ने खालको, लगभग 9-10 समितिको संयोजक चाहिँ उपाध्यक्ष उपमेयरज्यूहरू हुनुहुन्छ। त्यस कारणले पनि हामीमा पनि कार्यव्यस्तताहरू धेरै छन् र कर्मचारीहरू पनि एउटै मात्रै जिम्मेवारी लिएर काम गर्न सक्ने अवस्था छैन। त्यसैले पनि हाम्रो न्यायिक समितिमा भएका समस्याहरू समयमै फर्च्युट हुन नसक्नुको मुख्य समस्या यो पनि हो। तर हामीसँग आएका उजुरीमध्ये विपक्षीलाई सम्पर्कमा लिन सक्ने खालकालाई चाहिँ हामीले तत्कालै समाधान गरेर पनि उहाँहरूलाई न्याय दिलाएका छौँ।
1: यसो विपक्षीलाई सम्पर्कमा ल्याउने चाहिँ कसरी, त्यो त एकदम चुनौतीको कुरा छ होला।
0: चुनौती धेरै चुनौती छ
1: हजुरहरूकोमा पर्ने उजुरीहरूमध्ये सबभन्दा बढी लेनदेनकै विषयमा पर्छ।
0: लेनदेन छन् होइन, समग्रतामा हेर्दाखेरि लेनदेन पनि छ, त्यस पछाडि झैझगडा पनि छ, बढ चाहिँ लेनदेनै छ। अनि झैझगडा सामान्य झैझगडा श्रीमान श्रीमतीका झैझगडा घरायसी झैझगडाहरू अनि भएको त्यस्ता खालका पनि छन्। र मुख्य गरेर हामीले अहिलेसम्म उहाँहरूले सम्पर्कमा लिने माध्यम भनेकै फोन कन्ट्याक्ट छ र फोन कन्ट्याक्टबाट पनि हुन सकेन भने पत्राचार गर्छौँ त्यसरी लिइराखेका छौँ र यसलाई सिस्टममा बसाल्न त्यो अदालती प्रक्रियामा लैजान पनि हामीलाई गाह्रो छ। फेरि यो चाहिँ एउटा स्थानीय सरकारको निर्वाचित जनप्रतिनिधिद्वारा गरिने न्याय सम्पादन हो, त्यस कारणले पनि सबै कुरा चाहिँ अदालती प्रक्रिया जस्तै हुनुपर्छ भन्ने उद्देश्य हामी राख्दैनौँ, किनभने यो जनप्रतिनिधि हामी जनप्रतिनिधि हो र हामीले न्याय सम्पादन गर्छौँ र जनप्रतिनिधि र जनताको सम्बन्ध भनेको चाहिँ नङ र मासुको सम्बन्ध जस्तै हो, त्यस कारणले पनि जसरी हुन्छ हामीले सहज गराउनुपर्छ, उहाँहरूलाई चाहिँ अप्ठ्यारो पार्न हुँदैन, उहाँहरूलाई सरल तरिकाले र उहाँहरूले भनेअनुसारको सोचेअनुसारको नै न्याय दिनुपर्छ। हाम्रो मुख्य उद्देश्य मेलमिलाप गराइदिने उद्देश्य राख्छौँ र त्यो अनुसार चाहिँ अहिलेसम्म हामीले गरेका कार्य सम्पादनहरू यसरी नै अगाडि बढिरहेका छन्।
1: पालिकाबाट हुने न्यायिक समितिको न्यायिक कार्यलाई व्यापकता दिनको लागि फैलाउनको लागि चाहिँ के प्रयासहरू भइरहेका छन् अथवा त्यो गत पहिलेको तुलनामा अहिले चाहिँ कस्तो पाउनुहुन्छ न्यायिक निरूपणका कुराहरूमा यहाँ त पालिकाबाट हुने न्यायिक समितिले गरेको कामबाट?
0: यसमा चाहिँ अहिले हामीले धेरै प्रकारका स्थानीय स्तरमा पुगेर त्यहाँका महिला समूहहरू, उपभोक्ता समितिहरू, त्यस्तै गरेर सञ्जालहरू, किशोरी सञ्जालहरू हुन्छन्, अनि विद्यालयका किशोर किशोरीहरू, अनि शिक्षक शिक्षिकाहरूसम्मलाई उपस्थित गराएर हामीले अघिल्लो आर्थिक वर्षमा चाहिँ वडा स्तरमा पुगेर एउटा न्यायिक समिति सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू अथवा न्यायिक समितिले गर्ने कार्यक्षेत्र क्षेत्राधिकारका कुराहरूलाई लिएर र स्थानीय सरकारमा पनि तपाईँहरूको अन्यायलाई चाहिँ न्याय दिलाउने एउटा अर्धन्यायिक निकाय छ है भन्ने तरिकाले चाहिँ प्रचार प्रसार जस्तो तरिकाले चाहिँ वडा स्तरमा कार्यक्रम गरेका थियौँ र त्यहाँबाट पनि उहाँहरूले हामीले चाहिँ स्थानीय स्तरमा पनि न्याय पाउँदो रहेछौँ भन्ने कुराको पनि उहाँहरूलाई ज्ञान भयो। त्यस्तै गरेर फेरि हामी अहिले स्थानीय सरकार सञ्चालनको दोस्रो कार्यकालमा छौँ होइन, अघिल्लो एक कार्यकाल चाहिँ उहाँहरूले भोगिसक्नु भएको छ, महसुस गरिसक्नु भएको छ, त्यहाँबाट पाउने सेवा सुविधाहरू र स्थानीय सरकारबाट के सुविधाहरू पाउन सकिन्छ भन्ने कुरा चाहिँ उहाँहरूले उतिखेर पनि थाहा पाइसक्नु भएको छ। त्यसैले पनि अहिले स्थानीय सरकारको सञ्चालनको दोस्रो कार्यकालको यो अवधि भएको हुनाले पनि जनताहरूमा यहाँबाट पाउने सेवा सुविधाको बारेमा लगभग अहिले चाहिँ सबैले जानकारी पाउनु भएको छ। त्यसैले पनि यो न्यायिक समिति पनि गाउँघरमा चाहिँ हामी जिल्ला धाउनुभन्दा जिल्ला अड्डा अदालत धाउनुभन्दा पनि न्यायिक समिति पनि छ त, हाम्रो पालिकामा हामीले नै चुनेर पठाएका, हामीले नै भोट गरेर पठाएका जनप्रतिनिधिहरूबाट उहाँहरूले पनि त हामी न्याय दिनुहुन्छ नि भन्ने कुराको प्रचार अथवा उहाँहरूसम्म पनि यो कुराको जानकारी छ। त्यसैले पनि त्यस्तो खालका उहाँहरूमा परेको समस्या छ भने हामीलाई फोन मार्फत अथवा यहीँ आएर पनि उजुरीहरू दर्ता गर्नुहुन्छ र उहाँहरूको समाजमा पनि जुनलाई जानकारी छ त्यो जानकारी भएको व्यक्तिलाई अर्को जानकारी नभएको व्यक्तिलाई पनि तपाईँहरूको समस्याहरू चाहिँ पालिकाबाट न्यायिक समितिले पनि समाधान गरिदिन्छ है भन्ने तरिकाले जानकारी दिनुहुन्छ र त्यसले पनि अहिलेसम्म हाम्रो यो न्यायिक समितिले गर्ने कार्यहरूको बारेमा बस्ती स्तरमा पनि जानकारी भएको छ
1: भइरहेको छ। अघि हामी आगामी आर्थिक वर्ष 83-84 कुरा गरौँ, अब यति बेला तपाईँहरू बजेट निर्माणको क्रममा हुनुहुन्छ, नीति तथा कार्यक्रम पनि ल्याउँदै हुनुहुन्छ, अब के कस्ता कार्यक्रमलाई प्राथमिकता लिएर नीति कार्यक्रम बनाउँदै हुनुहुन्छ, त्यो चरणहरू जुन बजेट निर्माणको चरणहरू छ त्यो अन्तर्गत कहाँसम्म पुग्यो, अहिले के छ अवस्था?
0: अब हामी हाम्रो मात्रै नभएर सबैको चाहिँ बजेट निर्माण र नीति, अहिले चाहिँ हामी मुख्य गरेर नीति निर्माणको चरणमा छौँ र यसमा सङ्घले आफ्नो बजेट भाषण गरिसकेको छ जेठ 15 यस्तै गरेर परदेशले 18-1 बजेट भाषण गर्छ भने हामीले चाहिँ 10 गरिसक्नुपर्छ, त्यस कारणले हामी 10 अगाडि 9 नै बजेट लिने हाम्रो मिति तय भइसकेको छ, हाम्रो कार्यपालिकाले तय गरिसकेको छ। त्यस्तै गरेर हाम्रो नीति तथा कार्यक्रममा चाहिँ अघिल्लो वर्ष पनि हामीले कृषिलाई मुख्य जोड दिनुपर्छ, कृषि अनि शिक्षा स्वास्थ्यहरूमा जोड दिनुपर्छ भन्ने हाम्रो नीतिले बोलेको थियो। त्यस्तै गरेर अहिले पनि हामी विशेष गरी कृषि प्रधान देशमा र हामी पनि सुनले स्मृति गाउँपालिकामा चाहिँ आत्मनिर्भर कृषि प्रणालीमा चाहिँ जोड दिनुपर्छ भन्ने मनसाई राखेका छौँ र त्यसमा हाम्रो पालिकाबाट पनि कृषकहरूलाई जुन तरकारी खेतीमा देखि लिएर अन्य फलफुल खेतीहरूमा चासो राख्ने र उहाँहरूले व्यावसायिक ढङ्गले जुन खेतीपाती गरिराख्नु भएको छ, कृषिमा आफूलाई इन्भल्भ गरिराख्नु भएको छ र उहाँहरूलाई पनि प्रोत्साहन स्वरूप विभिन्न पुरस्कारहरू गर्ने र त्यो अनुसारको पालिकाबाट पनि अनुदानहरूको व्यवस्था गर्ने कार्यहरू पनि गरिराखेका छौँ। र त्यसै गरेर अबको नीतिमा चाहिँ हामीले मुख्य प्राथमिकता कृषि हुन्छ भने शिक्षामा पनि

0: तत्कालै हुँदैछ यही जेठको 29 गते हामी नेतृत्व तथा कार्यक्रम गर्दैछ त्यसबाट पनि आज प्रश्न हुनुहुनेछ सबै कुराहरू अहिले नै भन्न पनि मिल्दैन त्यस कारणले पनि तपाईँहरूबाट पनि केही सल्लाह सुझावहरू यो चाहिँ नीतिमा राख्नुपर्छ है भन्ने तरिकाले आयो भने हामी त्यो पनि समेट्न सक्छौँ र यी कुराहरूमा हामी आधारित रहेर चाहिँ नीति कार्यक्रमको तयारीमा छौँ र हामी अब 20 गते कार्यपालिका बस्दैछौँ र त्यसपछि लगातार समितिका बैठकहरू बस्छ देशमा समितिका बैठकहरूको छलफल बहस हुन्छ अनि नीतिले 29 गते सभामा लगेर पारित गर्छौँ र त्यस पछाडि लगत्तै फेरि हामी बजेटको तयारीमा लाग्छौँ नीति तथा कार्यक्रमलाई पारित गरिसकेपछि बजेटिङको लागि अगाडि बढ्छौँ तयारी गर्छौँ देशमा पनि विभिन्न समितिहरू छन् हाम्रा बजेटका चरणहरू छन् र ती चरणहरूलाई फलो गर्दै ती बजेटको तयारीमा लागेर हामीले यो आर्थिक वर्षको सभा बजेट सभालाई चाहिँ असारको 9 गते चाहिँ गर्छौँ
1: के भइरहेछन् अहिले खासमा यो नीति कार्यक्रम बनाउने समितिहरूमा छलफल लगायत यो बजेटको लागि तयारी पनि भइसक्यो सिलिङहरू बिटरहरू यताउता कामहरू
0: सिलिङहरू भएको छैन हामी चाहिँ अहिले नीति कार्यक्रम नीतिमै लागेका छौँ अनि बजेटको चाहिँ बस्ती स्तरका योजनाहरूको छनौटको लागि कार्यपालिका बैठक 20 गते बस्दैछ त्यस दिन कार्यपालिका बैठक बसेर अनि बस्ती स्तरका योजनाहरू हामी सङ्कलन गर्छौँ त्यसलाई योजना ब्याङ्क तयारी गर्छौँ र त्यसपछि बल्ल हामी बजेटलाई सिलिङ दिने कुराहरू वडालाई दिने शाखाहरूलाई दिने कुराहरूमा चाहिँ त्यसपछिको बैठकहरूमा चाहिँ छलफल गर्छौँ
1: गत वर्षको गत आर्थिक वर्षभन्दा यो चालु आर्थिक वर्षको चाहिँ के फरक होला त बजेट कस्तो आकारको आउने के छ अवस्था
0: आकार त लगभग अघिल्लो आर्थिक वर्ष र यो वर्षको बजेटिङमा धेरै ठुलो अन्तर चाहिँ छैन थोरै चाहिँ बढ्ला त त्यति धेरै ठुलो रकम चाहिँ बढ्दैन हामी पोहोरकै अवस्थामै छौँ अहिले सङ्घीय सरकारको बजेट पनि हेरिसक्नु भएको छ त्यो भन्नु नपर्ला त्यसैले पनि अहिले हाम्रो पालिकाको अवस्थालाई हेर्दाखेरि पनि बजेट चाहिँ अघिल्लो वर्षकै अवस्थामा हुन्छ हामी त्योभन्दा धेरै सिलिङ दिन पनि सक्दैनौँ त्योभन्दा धेरै सिलिङ दिनलाई हामीसँग हाम्रो आन्तरिक स्रोत पनि छैन हाम्रो पालिकाको आन्तरिक स्रोत केही पनि छैन मात्रै भएको त्यही ढुङ्गा गिटी बालुवाको रहेको छ ठुलो स्रोत भनेको त्यति हो र बाँकी मालपतका कुराहरू तिनीहरूले गर्दाखेरि हाम्रो आन्तरिक स्रोत पनि कम छ त्यसैले बजेटमा चाहिँ हामी सङ्घ परदेशकै मुख ताक्नुपर्छ त्यसैले पनि त्यति धेरै बजेट बढ्दैन र पोहोरकै सिलिङमा हामी टेकेर त्यही बजेटमा चाहिँ अहिले चाहिँ सिलिङ दिन्छौँ र त्यही अनुसारको बस्ती स्तरका योजनाहरू सङ्कलन गरेर ती योजनाहरूमध्ये कुन योजना चाहिँ अहिलेको तत्कालीन आवश्यकता हो त त्यसलाई प्राथमिकरण गरेर ती जनताहरूका मागलाई चाहिँ हामी सम्बोधन गर्छौँ र त्यसमा मुख्य गरेर चाहिँ हाम्रो उद्देश्य भनेको प्राथमिकरण नै हुन्छ त्यहाँ नभई नहुने खालको जनताहरूलाई आवश्यक पर्ने आधारभूत आवश्यकता अन्तर्गतको योजनाहरू चाहिँ अहिले सम्बोधन हुन्छ भने त्यसपछिका कर्मशः अरू आर्थिक वर्षहरूमा पनि उहाँहरूका मागहरूलाई सम्बोधन हुन्छ अहिलेसम्म हामीले गर्दै आएको अभ्यास पनि यही नै हो
1: पालिकाले बजेट अथवा नीति कार्यक्रम बनाउँदै गर्दा जनताको माग आवश्यकताहरू आउने क्रम जारी छ होला के कस्ता मागहरू आइरहेको छ
0: अब व्यक्तिगत रूपमा जनताहरूको माग चाहिँ अब त्यति धेरै आउँदैन किनभने हामीले सिस्टममा बजेटिङ गर्नुपर्छ वडाका सदस्यहरू वडाका जनप्रतिनिधिहरूबाट बस्ती स्तरमा पुगेर त्यहाँका जनताहरूलाई एक ठाउँमा भेला गराएर उहाँहरूको आवश्यकता के हो माग के हो भन्ने खालका योजनाहरू उहाँहरूले लिनुहुन्छ त्यस कारणले पनि समग्रतामा चाहिँ संस्थागत रूपमा चाहिँ उहाँहरूले मागहरू पठाउनुहुन्छ त्यसरी पनि व्यक्तिगत रूपमा त यता कता कहिलेकाहीँ ठुलै समस्या परेको अथवा उहाँहरूको अलिकति बस्तीभन्दा छुट्टै खालको घरहरू भएका घर जग्गाहरू भएका अवस्थामा व्यक्तिगत मागहरू हुने हुन् नत्र अहिलेसम्मको हेर्दाखेरि समग्रतामा चाहिँ एकमुष्ट संस्थागत मागहरू नै आइराखेका छन् त्यसरी हामीले सम्बोधन गर्छौँ र सबै बस्ती स्तरबाट आएका योजनाहरू चाहिँ एकैपटक एउटै आर्थिक वर्षमा चाहिँ सम्बोधन गर्न सकिन्न त्यसलाई बिस्तारै सम्बोधन गर्छौँ हामी। अहिले चाहिँ हाम्रो योजना ब्याङ्क बन्दैछ, त्यसबाट नै हामीले प्रत्येक वर्ष त्यहीबाट प्राथमिकरण गरेर बजेटको व्यवस्था गर्ने हाम्रो अहिले प्लान भएको छ र त्यसरी नै अहिले तयारी गर्दैछौँ।
1: अब हामी कार्यक्रमको करिब अन्त्यतिर छौँ, स्थानीय सरकारले बनाउने योजना

0: हाम्रो प्राय टुक्रे खालका योजनाहरू हुने र कार्यान्वयनमा एकदमै समस्या हुने खालको गुनासोहरू आइरहन्थ्यो। के अहिले पनि त्यस्तै खालका हुन्छन् कि के छ सम्भावना?
1: यस्तो स्थानीय सरकारले बनाउने भनेको करोडौँको योजना चाहिँ बनाउन सक्दैन। हामीसँग करोडौँको योजना बनाउन सक्ने क्षमता पनि छैन र आय स्रोत पनि छैन। त्यस कारणले पनि हामीलाई बाध्यता छ सबै जनताहरूको मागलाई सम्बोधन गर्नुपर्नेछ र हामीसँग सीमित बजेटहरू हुन्छ, होइन? त्यस कारणले पनि ती हामीसँग भएको बजेटले चाहिँ त्यो बस्ती स्तरबाट आएका सबै जनताहरूको मागलाई सम्बोधन गर्न खोज्छौँ। त्यस कारणले बाध्यतावश हामीले ती टुक्री योजनाहरू बनाउनु पर्ने हुन्छ, किनभने एउटै बस्तीको जनतालाई उदाहरणको निम्ति हामी यो 4 नम्बर वडामा सिल्चरको बस्तीले मात्र 1 करोड रुपियाँको बजेट दियौँ र अर्को यो 4 नम्बर वडाका कुरालहरूको बागमादेखि लिएर अरू ठाउँका बस्तीहरूलाई हामीले योजना दिन सकेनौँ भने त्यसको परिणाम के हुने, होइन? त्यस कारणले पनि हामीलाई समग्र पालिकाभरि हाम्रा 8 वटा वडामा रहेका बस्तीका जनताहरूका मागहरूलाई सम्बोधन गर्नको निम्ति र हामीसँग आएको सङ्घ प्रदेश र हाम्रो स्थानीय तहमा रहेको सीमित आन्तरिक स्रोतलाई उपयोग गर्दै ती जनताहरूको मागले सम्बोधन गर्नको निम्ति हामीलाई त्यो नगरी नहुनुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले आवश्यकताले पनि उहाँ हाम्रो आवश्यकता पनि हुन्छ कि उहाँहरूको मागलाई सम्बोधन गर्नुपर्छ। त्यसैले ती टुक्री योजनाहरू बनाउनुपर्छ। ती टुक्री योजनाहरूले पनि उहाँहरूलाई ठुलो राहत मिलेको हुन्छ। उदाहरणको निम्ति एउटा बस्तीको एउटा जुन बारी हुन्छ, खेत हुन्छ, त्यसमा चाहिँ उहाँहरूले सिँचाइ गर्नको निम्ति सानो पोखरीको आवश्यकता परेको हुन्छ। पानी सञ्चित गर्नको निम्ति त्यो पोखरी बनाउनको निम्ति 1.5-2 लाखमा सम्पन्न हुन्छ भने त्यो 1.5-2 लाख हालेर ती जनताहरूको माग सम्बोधन हुन्छ भने त्यो हाल्नमा हामीले कुनै आपत्ति भएन। त्यसैले पनि स्थानीय सरकारलाई यी कुराहरू टुक्री योजनाहरूलाई बनाउनको निम्ति बाध्यता छ। त्यस कारणले पनि हामी त्यस्तो खालको योजनाहरू बनाउँछौँ र कार्यान्वयनमा चाहिँ समस्या हुँदैन। कहिलेकाहीँ अपवादको रूपमा हुनु केही समस्याहरू आउनु चाहिँ स्वाभाविक हो, तर समग्रतामा चाहिँ हामीले ती योजनाहरू हालेर जनताहरूलाई खुसी बनाउन सकेका छौँ।
0: हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: अन्त्यमा सबै कुराहरू लगभग आइसके जस्तो लाग्छ मलाई। अब हाम्रो नयाँ बजेटको सुरुवाती अथवा तयारीको चरणमा छौँ भने चालु आर्थिक वर्षका कार्यक्रमहरूलाई अन्तिम गर्ने र यी योजनाहरूलाई भुक्तानी प्रक्रियादेखि लिएर यसलाई समापन गर्ने चरणमा छौँ र यो अवस्थामा आएर हाम्रो पालिकाको समग्र वस्तु स्थितिको बारेमा मलाई राख्ने मौका दिनुभएको छ। त्यसको लागि रेडियो मालाश्री, रेडियो सभ्यता र विशेष गरेर भरत विश्वकर्मा, राजेश समर्पण भाइलाई विशेष धन्यवाद दिन्छु र मेरा यी कुराहरू सुनेर सकारात्मक सल्लाह सुझाव पनि दिनुहुनेछ भन्ने कुरा राख्छु। धन्यवाद।
0: धन्यवाद। हस्त, आजको कार्यक्रम सुनिल स्मृति डायरी यहीँ सकिएको छ। आजको कार्यक्रम सुनिल स्मृति डायरीको यो अङ्कमा रहेर हामीले सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापासँग कुराकानी गऱ्यौँ। चालु आर्थिक वर्षको करिब अन्तिम अवस्थामा भइसकेको अवस्था छ र आगामी आर्थिक वर्षको नीति कार्यक्रमसँगै बजेट निर्माणको चटारो यति बेला स्थानीय सरकारले रहेको कारणले गर्दा ती लगायत विविध विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। आज कार्यक्रम यहीँ सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद र सम्पूर्ण रेडियोको प्राविधिक सहकर्मीहरूलाई पनि विशेष धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 मा सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
3: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 0 42
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सक द्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
2: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
3: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि, मितज्यू त अति नै भयो नि होइन र?
1: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क ₹200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98-74-62-042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98-66-93-95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चाला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरु पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867467467 र 9703984098

0: को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: फोहोर संकलन तथा व्यवस्थापन संबंधी सुनील स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिदै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट उहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा